नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ महिनाको 25 गते, ईस्वी सम्बत 2026 जून महिनाको 9 तारीक आज हो सोमबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:33 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण प्रिय श्रोताहरूमा हार्दिक स्वागत, साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं आजको प्रसारण सेवा मंगल ध्वनिबाट।

प्रिय श्रोता, आजको सुविचार छ, आफ्नो विचारलाई शुद्ध बनाऊ, कर्मलाई उत्कृष्ट बनाऊ र मानवताको सेवामा हर पल समर्पित बनाऊ, किनकि असल कर्मले मात्र जीवनलाई अर्थपूर्ण र उज्यालो बनाउँछ। यही सुविचारको साथ अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौं गायक कलाकार रविन्द्र जैनको आवाजमा सजिएको केही हृदयस्पर्शी आनन्ददायी भजनहरू। श्रोता, यस बिहानीलाई शुभ बिहानी बनाऊ यी सुमधुर भक्तिपरक भजनहरू सुनेर। त श्रोता, कार्यक्रमको पहिलो कोसेली कलाकार रविन्द्र जैनको आवाजमा सजिएको यो भजनबाट शुरू गर्दछौं।

भजनले मानिसलाई ईश्वरप्रति समर्पण, सदाचार र सत्कर्मको मार्गमा हिँड्न प्रेरित गर्छ। जहाँ भजनको धुन गुन्जिन्छ, त्यहाँ मनमा श्रद्धा, आत्मामा आनन्द र वातावरणमा पवित्रताको अनुभूति हुन्छ। त्यसैले भजन मानव जीवनलाई शान्त, सुखी र आध्यात्मिक रूपमा समृद्ध बनाउने अमूल्य साधना हो। त श्रोता, स्वीकार्नुहोस् यस कार्यक्रमको अघिल्लो प्रस्तुति। चर्चित कलाकार रविन्द्र जैनको आवाजमा यो दिव्य भजन।

भजन केवल संगीत होइन, यो आत्माको पुकार हो। भजनको प्रत्येक शब्दमा भक्ति, प्रेम र शान्तिको अनुभूति लुकेको हुन्छ। त्यसैले आजको शुभ बिहानीमा परमात्माको नाम स्मरण गर्दै भजनको रसमा डुबाउँ र जीवनलाई उज्यालो, पवित्र र मंगलमय बनाऊ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। तमाम श्रोतागणले सुनिरहनु भएको छ भक्ति प्रभात कार्यक्रम अन्तर्गत कलाकार रविन्द्र जैनको आवाजमा सजिएको भजनहरू। आजको यस पावन अवसरमा केही छन् यस्तै भक्तिपरक भजनहरू सुनेर मनलाई आनन्दमय बनाऊ। अब सुन्नुहोस् कलाकार रविन्द्र जैनको आवाजमा सजिएको यो अर्को भजन।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता, कार्यक्रमको दोस्रो गृह गीत प्रस्तुत छ चलचित्र दूर गगन की छाउमीबाट गायक कलाकार किशोर कुमारको आवाजमा। सन् 1964 दर्शक सामु आएको यो चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने कलाकारहरू यस प्रकार छन्: किशोर कुमार, सुप्रिया देवी र अमित कुमार। यसका निर्माता, निर्देशक अनि संगीत आवर्धक साथै यस गीतका गायक पनि स्वयं किशोर कुमार नै रहेका छन्। त प्रिय श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

हजुर, कार्यक्रम गोल्डन मेलोडिसमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै यो अर्को प्रस्तुति सुनाउन लागिरहेका छौं। सन् 1972 सालमा निर्मित चलचित्र मेरी जीवन साथीबाट विनोद शाहद्वारा निर्मित अनि रविकान्त नागाइन्सद्वारा निर्देशित यस चलचित्रमा संगीत भरेका छन् आरडी वर्माले। राजेश खन्ना अनि तनुजाले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन्। त श्रोता, प्रस्तुत छ यसै चलचित्रका यो गीत कलाकार किशोर कुमारको आवाजमा अनि गीतकार हुनुहुन्छ माजरो सुल्तानपुरी। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो गीत।

श्रोता, हामी कार्यक्रम गोल्डन मेलोडीजको अन्ततिर आइसकेका छौं र यो अन्तिम गीत सुनाउन लागिरहेका छौं। सन् 1962 सालमा निर्मित चलचित्र एक मुसाफिर एक हसीनाबाट सासाधर मुखर्जीद्वारा निर्मित अनि आरजे कुशलद्वारा निर्देशित यस चलचित्रका गीतहरूमा संगीतबद्ध गरेका छन् ओपी नायरले। यस चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् जोय मुखर्जी अनि साधानाले। त श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति कलाकार मोहम्मद रफी अनि आशा भोसलेको यो युगल आवाजमा।

0: हवस्त श्रोता, यिनै सदाबहार हिन्दी चलचित्रका गीतहरूको साथै कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेछौ, साथै श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारत इण्डोनेशिया बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इण्डोनेशिया भारतको पूर्वी कार्य नीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएम जेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढ़मा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएशनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट यूजी 2026 पुनः परीक्षाको लागि केन्द्रहरूको सूचना जारी गरेको छ। अनि भूटानमा हिज राति 11:06 5.8 म्याग्निच्यूडको भूकम्प गएको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर र इण्डोनेशियाका विदेश मन्त्री सुगियोनो बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इण्डोनेशिया भारतको पूर्वी कार्यनीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। मन्त्रालयले गहिरो सभ्यतागत सम्बन्धहरूमा आधारित भारत इण्डोनेशिया विस्तृत रणनीतिक साझेदारी निरन्तर बलियो हुँदै गएको बताएको छ। दुई नेताहरूले हिज 8 भारत इण्डोनेशिया संयुक्त आयोगको बैठकको सहअध्यक्षता पनि गर्नुभयो। भेटका क्रममा दुवै नेताले वृहत रणनीतिक साझेदारी अन्तर्गत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए। दुवै पक्षले विभिन्न राजनीतिक मुद्दाहरू, रक्षा, सुरक्षा, सामुद्रिक व्यापार सहयोग, व्यापार र लगानी, औषधि, स्वास्थ्य सेवा, डिजिटल प्रविधि, ऊर्जा, यातायात, अन्तरिक्ष शिक्षा, काउन्सिलर मामिला, संस्कृति र जनस्तरको सम्बन्धबारे छलफल पनि गरेको छ।
2: बैठक के दौरान भारत और इंडोनेशिया ने विभिन्न क्षेत्रों में सहयोग को और मजबूत करने के बारे में चर्चा की। इनमें राजनीतिक, रक्षा और सुरक्षा, समुद्री व्यापार और निवेश, फार्मा और स्वास्थ्य सेवा, डिजिटल ऊर्जा, कनेक्टिविटी, अंतरिक्ष और शिक्षा जैसे क्षेत्र शामिल हैं। दोनों नेताओं ने आपसी हित के क्षेत्रीय और वैश्विक घटनाक्रमों पर भी चर्चा की। साथ ही उन्होंने क्षेत्रीय और बहुपक्षीय मंचों पर सहयोग और समन्वय की अपनी प्रतिबद्धता को फिर से दोहराया। डॉक्टर जयशंकर और श्री सुगियोनो ने द्विपक्षीय संबंधों में हो रहे सकारात्मक विस्तार का स्वागत किया। इससे पहले अपनी प्रारंभिक टिप्पणी में डॉक्टर जयशंकर ने कहा कि दोनों देशों के बीच यह बैठक 4 वर्षों के अंतराल के बाद हो रही है और इस दौरान द्विपक्षीय संबंधों में उल्लेखनीय प्रगति हुई है।
1: इण्डोनेशियाका राष्ट्रपति प्रभाव सुबियाटो र प्रधानमन्त्री नरेन्द्र मोदी बीचको वार्ताले द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको पनि बताइएको छ। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएम जेएवाई लागू गर्ने 36 राज्य बन्न गइरहेको छ। यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक वित्त पोषित स्वास्थ्य बीमा योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा एबीपीएम जेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। यो सम्झौता ज्ञापन नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थित स्थितिमा हस्ताक्षर गरिनेछ। यो कदम देशको सबै नागरिकहरूको लागि समान र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण कोसेटुङ्गा हो। यसले गुणस्तरीय र सस्तो स्वास्थ्य सेवामा पहुँच बढ़ाएर राज्यको स्वास्थ्य सेवा प्रणालीलाई पनि बलियो बनाउनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढ़मा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएशनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। यो सम्मेलन हरियाणा विधानसभाले आयोजना गरेको छ। सम्मेलनमा राज्यसभाका उपसभापति हरिवंश, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, विधानसभा अध्यक्ष हरविन्द कल्याण, देशकापन र विधानसभाका पीठासीन अधिकारी र विधानसभाका सदस्य सहभागी हुनेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो विकसित भारत 2047 को सपना जनसहभागिता नवप्रवर्तन उद्यमशीलता र सामूहिक संकल्पबाट मात्र साकार हुन सक्छ। नयाँ दिल्लीमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो विकसित राष्ट्र बन्ने भारतको यात्रा समावेशी विकास सामाजिक उत्तरदायित्व र सक्रिय नागरिक सहभागिताद्वारा निर्देशित हुनुपर्छ। युवाहरूको भूमिकालाई उजागर गर्दै श्री बिरलाले भन्नुभयो शिक्षित कुशल र प्राविधिक रूपमा सुसज्जित युवाहरू विकसित भारत 2047 को सबैभन्दा ठूलो शक्ति हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षदेखिको दूरदर्शी नेतृत्वमा सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको सिद्धान्तबाट प्रेरित भएर भारतमा उल्लेखनीय परिवर्तन आएको छ। यस अवधिमा मोदी सरकारले गरीब किसान महिला र युवाहरूको कल्याण र सशक्तिकरणको लागि धेरै महत्वपूर्ण कदमहरू चालेको छ। आकाशवाणी समाचारले विगत 12 वर्षमा प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूको बारेमा विशेष रिपोर्ट ल्याएको छ। वातावरण संरक्षणको लागि सरकारले चालेको कदमहरूको बारेमा प्रस्तुत छ एक रिपोर्ट।
3: केंद्र सरकार ने पिछले 12 वर्षों में पर्यावरण संरक्षण के क्षेत्र में कई महत्वपूर्ण कदम उठाए हैं। गंगा नदी और उसकी सहायक नदियों की सफाई और पर्यावरण में सुधार के लिए 2014 में नमामि गंगे कार्यक्रम की शुरुआत की गई। इस योजना के तहत अब तक कुल 524 परियोजनाओं को मंजूरी दी गई, जिनमें से 355 परियोजनाएं पूरी हो चुकी है। आकाशवाणी समाचार से बात करते हुए सौरभ गुप्ता ने कहा कि इस योजना के कारण गंगा की स्वच्छता में उल्लेखनीय सुधार देखने को मिला है।
4: नमामि गंगे कार्यक्रम के तहत गंगा नदी को स्वच्छ और इसका पुनरुद्धार करने के समग्र उपाय किए गए, जिसमें अपशिष्ट जल प्रबंधन, नदी तट उपचार, वृक्षारोपण, जैव विविधता संरक्षण और जन भागीदारी शामिल है।
3: देश में वनों के संरक्षण और उसे बढ़ाने के लिए 2015 में ग्रीन इंडिया मिशन की शुरुआत की गई। वर्तमान में भारत का वन क्षेत्र 8 लाख वर्ग किलोमीटर से अधिक हो गया है, जो देश के कुल भौगोलिक क्षेत्र का 25% से अधिक है। वहीं कुल वन क्षेत्र के मामले में भारत दुनिया में 9वें स्थान पर पहुंच गया है। इसके अलावा 2024 में प्रधानमंत्री नरेंद्र मोदी ने एक पेड़ माँ के नाम अभियान की शुरुआत की।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKushing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टी भाजपाले राज्यसभा चुनावका लागि उम्मेद्वारहरूको अर्को सूची जारी गरेको छ। पार्टीले मध्यप्रदेशबाट महेश केवट र कर्नाटकबाट डाक्टर एम नागराजलाई उम्मेद्वार बनाएको छ। पार्टीले कर्नाटक विधान परिषदको चुनावका लागि लिंगराज पाटिल र रघु कौटिल्यलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सीले 21 मईमा हुने नीट यूजी 2026 को पुनः परीक्षाको लागि केन्द्रहरूको सूचना जारी गरेको छ। एजेन्सीले जारी गरेको सार्वजनिक सूचना अनुसार भारतभरिका 551 शहरहरू र विदेशका 14 शहरहरूमा दिउँसो 2 बजेदेखि साँझ 5 बजेर 15 मिनटसम्म पुनः परीक्षा कलम र कागज मोडमा सञ्चालन हुनेछ। एनटीएले स्पष्ट पारेको छ कि परीक्षा शहर जानकारी पर्ची प्रवेश पत्र होइन र उम्मेद्वारहरूलाई उनीहरूको परीक्षा केन्द्र शहरको बारेमा जानकारी दिन मात्र जारी गरिएको छ। एजेन्सीले परीक्षासँग सम्बन्धित नवीनतम घोषणाहरू र प्रवेश पत्र जारी गर्नका लागि उम्मेद्वारहरूलाई यसको आधिकारिक वेबसाइटहरूमा अगावै रहन आग्रह गरेको छ। यस वर्ष मेडिकल कोर्सहरूमा भर्नाको लागि नीट यूजी परीक्षा 3 मईमा आयोजित गरिएको थियो, तर पेपर लीकको आरोप लागेपछि एनटीएले 12 मईमा रद्द गर्यो। सीबीआईले हाल यस विषयमा अनुसन्धान गरिरहेको छ र पुनः परीक्षा 21 जूनमा हुने तय गरिएको जानकारी प्राप्त भएको छ। भूटानमा 5.8 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिज राति 11:06 भूटानको पुनाखा नजिकै 26 किलोमिटर गहिराईमा भूकम्प गएको हो। त्यसपछि 2.8 र 2.4 म्याग्निच्युडको भूकम्प गएको थियो। अहिलेसम्म कुनै प्रकारको नोक्सान अथवा मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। भूटानमा आएको भूकम्पपछि भारतमा सिक्किम र उत्तर बंगालका केही भागहरूमा पनि भूकम्पको झट्का महसुस गरिएको छ। अधिकारीहरूले बताए अनुसार भूकम्पको झट्का केही सेकेण्डसम्म महसुस गरिएको थियो भने कुनै प्रकारको मानवीय क्षति अथवा सम्पत्ति नोक्सानको खबर प्राप्त भएको छैन। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले स्थितिको अनुगमन भइरहेको जनाएको छ। नेपाल कलिंग साहित्य महोत्सव को चौथो संस्करण काठमाण्डु में संपन्न भयो। यसको विषयवस्तु सीमा भन्दा बाहिर परिवर्तनशील संसार में दक्षिण एशियाली साहित्य रहेको थियो। नेपाल सहित दक्षिण एशिया भरिका साहित्यिक व्यक्तित्वहरू, लेखकहरू, अनुसन्धानकर्ताहरू र सांस्कृतिक व्यक्तित्वहरूले महोत्सवमा भाग लिएका थिए। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत इण्डोनेशिया बीच नयाँ दिल्लीमा भएको वार्तामा भारतीय विदेश मन्त्रालयले इण्डोनेशिया भारतको पूर्वी कार्यनीतिको एक प्रमुख स्तम्भ भएको बताएको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएमजेएवाई लागू गर्नका लागि सम्झौता ज्ञापनमा आज हस्ताक्षर गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढमा कमनवेल्थ पार्लियामेन्टरी एसोसिएशनको तीन दिवसीय जोन टू अधिवेशनको उद्घाटन गर्नुहुनेछ। अनि भूटानमा हिज राति 11:06 5.8 म्याग्निच्युडको भूकम्प गएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9:00 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता समय यसबेला बिहानको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, फेरि आज हामी प्रणाम सिक्किम कार्यक्रम लिएर उपस्थित भएका छौं। विशेष गरेर आजको दिनमा घटेका घटनाहरूबारे र आजको दिनको महत्वबारे कुरा गर्नलाई र सर्वप्रथम सदा जस्तै गरेर आजको पनि हामी कार्यक्रमको थाली गर्न चाहन्छौं भारतकै प्रसंगलाई लिएर।
1: हजुर, 1658 औरंगजेबले आगराको किल्लामा कब्जा गरेको थियो।
0: हजुर, 1906 आजको दिन एस नाजिर अली भारतीय क्रिकेटरको जन्म भएको थियो। 1915 लोकमान्य तिलकले लेखेको गीता रहस्य आजको दिन प्रकाशित भएको थियो।
1: हजुर, 1936 इण्डियन स्टेट ब्रडकास्टिङ सर्भिसको नाम बदलिएर अल इण्डिया रेडियो बनाएको हो र 1957 आकाशवाणीले चिन्न थालेको हो।
0: हजुर, 1948 आजको दिन भारतको प्रथम अन्तर्राष्ट्रिय फ्लाइट मालाबार प्रिन्सेस प्रथम पल्ट काइरो अनि जेनेभा हुँदै बम्बेबाट लण्डनको लागि उडेको थियो र भारत र युनाइटेड किङडम बीचको यो साप्ताहिक फ्लाइट थियो। 1968 आजको दिन कर्नाटक घरानाकी प्रसिद्ध गायिका माधुरी मणि अय्यरको निधन भएको थियो भने 2000 आजको दिन तीनवटा राज्यहरू आन्ध्र प्रदेश, कर्नाटक अनि गोवाका चर्च परिसरमा बम ब्लास्ट भएको थियो।
1: 2004 भारत सहित विश्वको कैयौं देशहरूमा 122 वर्ष बाद पुनः शुक्र पारगमनको अद्भुत दृश्य देखिएको थियो।
0: हजुर, 2009 आजको दिन भारतीय नाटककार एवं थिएटर डाइरेक्टर हबीब तानवीरको निधन भएको थियो। उसै गरी 2012 नै आजको दिन भारतीय स्क्रिन राइटर अनि निर्देशक केएसआर दासको पनि निधन भएको थियो। अनि 1997 आजको दिन आसामका तत्कालीन मुख्यमन्त्री प्रफुल्ल कुमार महन्त मालिगाउँ गुवाहाटीमा रिमोटद्वारा गरिएको बम ब्लास्टमा भाग्यले बाँचेका थिए। यसै गरी श्रोता, भारतकै प्रसंगमा अब जन्मको कुरा गरौं। 1957 आजको दिन जन्मिएकी हुन् भारतीय सिने नायिका डिम्पल कपाडिया। उसै गरी 1975 आजको दिन जन्मिएकी हुन् नायिका शिल्पा सेट्टी पनि।
1: हजुर, डिम्पल कपाडियाको जन्म बम्बईमा भएको थियो। उनले अभिनयको शुरूआत 16 वर्षको उमेरमा रोमान्टिक फिल्म बबीबाट गरेका हुन्। यही वर्ष उनले राजेश खन्नासँग विवाह गरिन्। यसपछि केही समयसम्म फिल्मदेखि अलग रहे पश्चात 1984 पुनः प्रवेश गरिन् र रिलीज भयो फिल्म सागर 1985। यो 80 दशकमा डिम्पलले आफैलाई स्थापित अभिनेत्रीको रूपमा सजाइन्। उनलाई अभिनयको क्षेत्रमा राष्ट्र पुरस्कार पनि प्राप्त भएको छ। काश, दृष्टि, लेकिन, रुदाली जस्ता फिल्महरूमा अभिनय गरेकी डिम्पल दबंग ककटेल जस्ता फिल्महरूमा पनि देखा परेकी छिन्। यसरी नै 1975 बाजीगर, धड़कन, रिश्ते जस्ता सफल फिल्मका अभिनेत्री शिल्पा सेट्टी अनि भारतीय अभिनेत्री हुनका साथै बिजनेस वुमेन र ब्रिटिश रियलिटी टेलिभिजन धारावाहिक सेलिब्रेटी बिग ब्रदर 5 को विजेता पनि हुन्। विशेष हिन्दी फिल्मका निम्ति प्रसिद्ध शिल्पाले तमिल, तेलुगु र कन्नड़ फिल्महरूमा पनि काम गरेकी छिन्। सानो छोदादेखि मोडलिङ र एडभर्टिजमेन्टहरूमा काम गरेकी शिल्पाले 1993 बाजीगरबाट आफ्नो फिल्मी करियरको शुरूआत गरेकी हुन्। तर रिलीज नभएको पहिलो फिल्म थियो गाता रहे मेरा दिल,

श्रोता, फेरि आज एउटा दिवस परेको छ, त्यो हो वर्ल्ड ओसन डे, अर्थात आजको दिनलाई विश्व समुद्र दिवसको रूपमा मनाइन्छ। उसो त अनौपचारिक रूपमा यो दिवस पालन गरिनुपर्छ भनेर क्यानाडाको आईसीओडी अर्थात इन्टरनेशनल सेन्टर फर ओसन डेभलपमेन्ट अनि क्यानाडाकै ओआईसी अर्थात ओसन इन्स्टिच्यूट अफ क्यानाडाले रियो डे जेनेरियोमा 1992 बसेको अर्थ समिट औ विश्व शिखर सम्मेलनको यूएनसीईडी अर्थात यूएन कन्फरेन्स अन इन्भाइरोमेन्ट एण्ड डेभलपमेन्टमा प्रस्ताव राखेका थिए। किनभने 1987 नै यूएनसीडी अन्तर्गत ब्रडल्याण्ड कमिशनले बढ़दो पर्यावरण प्रदूषणको कारण समुद्रको ख्याल गर्नुपर्ने कुरामा एउटा रिपोर्ट पेश गरिसकेका थिए। यसैले 1992 नै यसबारेमा विस्तृत चर्चा पनि भएको थियो। तर यसको धेरै वर्षपछि मात्र संयुक्त राष्ट्र संघका सदस्य देशहरूले औपचारिक रूपमा 2008 आजको दिन यो दिवस पालन गर्ने निश्चय गरेको हो। यद्यपि युनाइटेड नेशनको मान्यताको लागि विश्वका प्राय 2000 जति सरकारी गैर सरकारी संस्थाहरूले यस विषयमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहे अनि 2008 जब संयुक्त राष्ट्रले यो दिवसलाई विश्व स्तरमा पालन गरिनुपर्ने कुरामा मान्यता जब मिल्यो तबदेखि आजको दिन विश्वभरमा विभिन्न कार्यक्रमहरूको बीच यो दिवस आयोजना गरिन्छ र संसारमा रहेका तीन तिहाई

जलको संरक्षण, त्यसको साफसफाई, त्यहाँ भएका जीव जगतको संरक्षण आदि विषयमा ध्यान दिइन्छ। किनभने समुद्र नै हुन् जहाँबाट मानवको लागि विभिन्न संसाधनहरू उपलब्ध हुन्छन्, चाहे त्यो खाद्य आहार होस् या त अक्सिजन, जलवायु विनिमयन होस् या त फेरि त्यहाँ पाइने विभिन्न औषधीय रूखपातहरू। यसरी आजको दिनले व्यक्तिगत रूपमा या त सामूहिक रूपमा समुद्रको अनि यसबाट पाइने संसाधनहरूको संरक्षण गर्ने मौका प्रदान गर्दछ। के श्रोता, तपाईँलाई थाहा छ संसारमा मानिसहरूले सबैभन्दा ज्यादा प्रोटीन पाउने ठाउँ भनेको नै समुद्र हो र भनिएको छ 3 बिलियन भन्दा ज्यादा मानिसहरू यसै समुद्रबाट पाइने प्रोटीनको प्राथमिक स्रोतमा आश्रित छन्। उसै गरी 3 बिलियन भन्दा ज्यादा मानिसहरूको जीवन समुद्र र समुद्र खाड़ीमा रहेका जैव विविधतामाथि निर्भर छ। समुद्र नै हुन् जसले मानिसहरूले साथै भूउष्णताको कारण या त भनौं ग्लोबल वार्मिङको कारण उत्सर्जित 30% कार्बन डाइअक्साइड समुद्रले नै सिच्ने गर्दछ। ताजा वर्ल्ड ओसन डे अर्थात विश्व समुद्र दिवस यसबारे छोटो जानकारीपछि अब रमाइलो गरौं एउटा गीत सुनेर।

हजुर श्रोता, यसरी नै आज अर्को दिवस पनि पर्न गएको छ, त्यो के हो भने विश्व ब्रेन ट्युमर दिवस, वर्ल्ड ब्रेन ट्युमर दिवस प्रतिवर्ष 8 जूनको दिन मनाइन्छ। चिकित्सा विशेषज्ञहरूको मान्यता छ कि विश्वभरमा हरेक दिन 1,00,000 जना ब्रेन ट्युमरको कारण नै मर्दछन्। ब्रेन ट्युमर दिवसमा विश्वको अनेक देशहरूमा कार्यक्रम आयोजित गरिन्छ, जसमा यस बिमारीको लक्षणहरू र यसको उपचारको बारेमा आवश्यक जानकारीहरू दिइन्छ। ब्रेन ट्युमर सबैभन्दा घातक बिमारीहरूमा एक मानिन्छ। अब कुरा गरौं ब्रेन ट्युमर के हो। मस्तिष्क क्यान्सर यानि ब्रेन ट्युमर एक डरलाग्दो रोग हो। समय रहँदै यसको उचित इलाज नगराए यो प्राणघातक साबित हुँदछ। जब मानव शरीरमा कोशिकाहरूको अनावश्यक वृद्धि हुँदछ, तर शरीरका यी अनावश्यक वृद्धि भएको कोशिकाहरूको आवश्यकता नहोस्, तब यस अवस्थामा क्यान्सर नामले जानिन्छ। ब्रेनको कुनै हिस्सामा उत्पन्न

0: गर्दा भारतमा ब्रेन ट्यूमरको व्यापकता र प्रचार प्रसार बढ़ेर गइरहेको छ। नानीहरूमा हुने क्यान्सरको अध्ययनको अनुसार ब्रेन ट्यूमर छोरीहरूमा सामान्यता पाइन्छ, यहाँसम्म कि वयस्क स्त्री र पुरूष दुवै लिंगहरूमा पनि पाइन्छ, तर महिलाहरूमा केही भिन्न हुन सक्दछ। भारत सरकारले ब्रेन ट्यूमरको रोकथाम, स्क्रीनिङ, रोगलाई चाँडै पत्तो लगाउनु, निदान र अन्तिम चरणमा देखभाल उपचार प्रदान गर्नको निम्ति अनेक उद्देश्यहरूलाई पूर्ण गर्नको साथै राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमको शुरूआत गरेको छ। ब्रेन ट्यूमरको बारेमा केही तथ्यहरूको कुरा गर्दा ब्रेन ट्यूमर कुनै पनि उमेरको व्यक्तिलाई हुन सक्छ। ब्रेन ट्यूमर हुनको सही कारण स्पष्ट भएको छैन। ब्रेन ट्यूमरको लक्षण यसको आकार, प्रकार र स्थानमा निर्भर हुँदछ। ब्रेन ट्यूमरबाट पीड़ित हुने जोखिमपूर्ण कारणहरूमा पारिवारिक इतिहास एवं अधिक भन्दा अधिक संख्यामा ब्रेनको एक्सरे गराएमा ब्रेन ट्यूमर हुने खतरा बढ़ेर जाँदछ। ब्रेन ट्यूमर वैकल्पिक उपचारहरूमा शैल्य चिकित्सा विकिकरण र किमोथेरापी या उपचारहरूको समन्वयमा सामेल छ।
1: श्रोता, यो थियो छोटो जानकारी आज पालन गरिने वर्ल्ड ट्यूमर डे बारे। जानकारीपछि अब एउटा पुरानो गीत हामी सुनाउँदैछौ महेन्द्र कपूरको आवाजमा नेपाली चलचित्र संकल्पबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता अब कुरा गरौं आजको दिन विश्वमा विगतमा घटेका घटनाहरूबारे। 632 आजकै दिन मदिनामा इस्लाम धर्मका प्रवर्तक मोहम्मदको मृत्यु भएको थियो। 1783 आइसल्याण्डमा उठेको लाकी भल्कानोको कारण प्राय 8 महिनासम्म लगातार निस्किएको लाभाको कारण 9,000 मानिसहरू मारिएका थिए अनि 7 वर्षसम्म त्यहाँ अनिकाल परेको थियो। 1906 आजको दिन थियोडोर रुजवेल्टले एन्टिक्विटिज एक्टमा हस्ताक्षर गरेपछि त्यो एउटा कानून बनिएको थियो, जुन कानून अनुसार राष्ट्रपतिलाई कतिपय ऐतिहासिक अनि सुरक्षा गरिनुपर्ने सार्वजनिक ठाउँहरूको प्रयोगमा रोक लगाउन सकिने अधिकार प्राप्त थियो। 1912 आजको दिन कार्ल लेमेलले युनिभर्सल पिक्चर समावेश गरेका थिए।
1: 1997 पेरिसमा फ्रेन्च ओपन टेनिस प्रतियोगितामा भारतीय टेनिस खेलाड़ी महेश भूपतिले मिश्रित युगल खिताब जितेर इतिहास बनाएका थिए।
0: 1959 आजको दिन यूएसएस बडिरो अनि यूएस पोस्टल सर्भिसले मिसाइल मेलको माध्यमद्वारा मेल पठाउने कोशिश गरेका थिए। 1998 आजको दिन अबुजामा 54 वर्षीय नाइजेरियन राष्ट्रपति सानी अबाचाको हृदयघातको कारण निधन भएको थियो। 1999 आजको दिन एटीपीले पेज अनि भूपतिलाई मेन्स डबलको शीर्ष एकमा रहेका घोषणा गरेका थिए।
1: 2006 अलकायदा नेता अबु मुसाब अल जरकावीलाई हवाई आक्रमणमा इराकमा मारिएको थियो भने 2008 दक्षिण सोमालियामा आतंकवादीहरूले ब्रिटिस ब्रडकास्टिङ कर्पोरेशनको एक स्थानीय पत्रकारलाई गोली मारेर हत्या गरिदिएको थियो।
0: 2009 आजकै दिन दुईजना अमेरिकन पत्रकारहरू अवैध ढंगले उत्तर कोरिया पुगेपछि उनीहरूलाई 12 वर्षको लागि प्यानल लेबर अर्थात श्रम दण्डको सजाय सुनाइएको थियो। यसै गरी वर्ष 2017 आजकै दिन ब्रिटेनमा भएको आम चुनावमा कन्जर्भेटिभ पार्टी र थेरेसा मेले पूर्ण बहुमत ल्याउन असफल भएपछि मिलीजुली सरकार या त भनौ अहङ पार्लियामेन्टको गठन भएको थियो। 2018 आजकै दिन विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर जसले 1 सेकेण्डमा 2,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, अनि एनभिडियाले ओक रिज नेशनल ल्याबोरेटोरी टेनेसियामा लन्च गरेका थिए।
2: श्रोता, कोविड 19 महामारीले गर्दा न्यूयोर्क शहरमा लगाइएको लकडाउन 8 जुन 2020 को दिन 100 दिनपछि खोलिएको थियो। 8 जुन 2020 को दिन भूतपूर्व महिला अन्तरिक्ष यात्री क्याथी सुलिभन समुद्रको सबैभन्दा गहिरो भाग भनिने च्यालेन्जर्स डीप, जो प्रशान्त महासागरको मरियाना ट्रेन्चमा स्थित छ, त्यहाँ पुग्ने प्रथम महिला बनेकी थिइन्। साथै वहाँ अन्तरिक्षमा स्पेस वक गर्ने प्रथम महिला पनि हुनुहुन्छ।
0: 8 जुन 2021 को दिन टाइम्स हायर एडुकेशन एसिया कलेज रैंकिङमा भारतको 3 कलेज आईआईएससी बेंगलोर, आईआईआईटी रोपार अनि आईआईआईटी इन्दोरले एसियाको शीर्ष 100 कलेजहरूमा स्थान पाउन सफल भएको थियो। 8 जुन 2021 को दिन आसाम सरकारले देहिङ पटकाई वन्य जीव अभयारण्यलाई राष्ट्रिय उद्यानमा परिवर्तन गरेको थियो। यसरी देहिङ पटकाई आसामको 7 राष्ट्रिय उद्यान बन्न पुग्यो। यो थियो देश विदेशमा आजको दिन विगतमा घटेका घटनाहरूबारे केही जानकारी। जानकारीपछि अब जाँदा जाँदै रमाइलो गरौं एउटा गीत सुनेर।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला अन्तर्गत चर्चित कलाकार पेमा लामा अनि संगीता प्रधानको आवाजमा सजिएको नेपाली लोकगीतहरू। त श्रोता, कार्यक्रमको अघिल्लो कोशीले पस्किन लागेका छौं कलाकार संगीता प्रधानको मधुर स्वरमा सजिएको गीत मैले प्रीतलाई।

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: संगीत केवल स्वर र शब्दहरूको मेल मात्र होइन, यो मनको भाषा हो। जहाँ शब्द

शब्दहरू पुग्न सक्दैनन्, त्यहाँ संगीतले भावनालाई स्पर्श गर्छ। यसले दुखी मनलाई सान्त्वना, थाकेको हृदयलाई विश्राम र खुशी क्षणलाई अझ मधुर बनाउने शक्ति राख्छ। त श्रोता, अब सुनौ कलाकार पेमा लामाको सुमधुर आवाजमा सजिएको लोकप्रिय नेपाली गीत।

हवस्त श्रोता, कलाकार पेमा लामा अनि संगीता प्रधानको यही लोकप्रिय गीतहरूसँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतीमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट मुख्य समाचार। यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् मुख्य समाचार। पश्चिम बंगालको कालेबुङ जिल्ला स्थित रम्बी नजिक टिस्टा नदीबाट गत शुक्रबार दुर्घटनामा परेका एकै परिवारका चारजना सदस्यको शव उद्घार गरिएको छ। एनडीआरएफ एसडीआरएफ पश्चिम बंगाल पुलिसद्वारा 48 घण्टा भन्दा अधिकको खोजी अभियानपछि एक पुरूष, दुई महिला र एकजना नानीको शव निकालिएको छ। कविलुनचोक क्षेत्रको लिन्दोङ निवासी यो परिवार गत शुक्रबार एसके 01PC 8972 नम्बर धारी निजी वाहनमा गान्तोकबाट सिलगढ़ी जाने क्रममा रम्बी नजिकबाट सम्पर्कविहीन भएको थियो। यस दुखद घटनामाथि राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्लामा सम्पन्न नेपाली साहित्य अध्ययन समितिको हीरक जयन्ती समारोहको समापन कार्यक्रममा सहभागी बन्दै नेपाली भाषा साहित्य अनि संस्कृतिको संरक्षण र प्रवर्धनमा समितिले विगत 60 वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। सिक्किम राज्यका सबै जिल्लाभरि जारी विशेष गहन संशोधन एसआईआर कार्यक्रम अन्तर्गत पाकिम जिल्लामा बुथ स्तरीय अधिकारीहरूले घर दैलो अभियानलाई निरन्तरता दिँदै वरिष्ठ नागरिक दिव्यांगन तथा दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्ने कार्यलाई प्राथमिकता दिएका छन्। यता मंगन जिल्लामा पनि हिजो वितरण गरिएको 1657 सहित मतदातालाई वितरण गरिने गणना विवरण फारमको संख्या 22,515 पुगेको छ, जुन जिल्लाको कुल मतदाताको 69 भन्दा अधिक प्रतिशत हो। भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाले केन्द्रीय सड़क यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टामटासित राजधानीमा भेट गरेर स्वागत जनाउँदै सिक्किममा सड़क पूर्वाधार सुदृढ़ीकरणमा निरन्तर प्रतिबद्धताका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गडकरीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। यस अवसरमा केन्द्रीय प्रधान राज्य मन्त्री श्री टामसाले मन्त्रालयद्वारा हाल सिक्किममा लगभग 8,376 करोड़ रूपियाँ बराबरका सड़क पूर्वाधार योजनाहरू कार्यान्वयन तथा अघि बढ़ाइरहेको जानकारी दिनुभयो। सिक्किम इन्स्पार्सर पहल अन्तर्गत ग्रामीण विकास विभागले मुम्बई स्थित एउटा कम्पनीसितको सहकार्यमा हिजो गान्तोकको एक स्तरीय बेकरीमा उद्यमी

तरक्रिया कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोक केन्द्रबाट यो मुख्य समाचार जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। आदरणीय श्रोता, समय यस बेला बिहानको 9:05 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम चित्रांजली। पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र एक दुजे के लिए बाट कलाकार लता मंगेशकरको आवाजमा।

आदरणीय श्रोता, तपाईहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति चलचित्र राम तेरी गंगा मैलीबाट कलाकार सुरेश वादकर अनि लता मंगेशकरको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू। यस्तै गीतहरू सुनाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं चलचित्र क्यामत से क्यामत तकबाट कलाकार उदित नारायणको स्वरमा।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो चलचित्र मेने प्यार कियाबाट कलाकार लता मंगेशकर अनि एसपी बालासुब्रमण्यम को स्वरमा सजिएको यस मधुर गीत। श्रोताहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू यसै क्रममा श्रोता अघिल्लो गीत सुनाउन लागिरहेका छौं। चलचित्र हम आपके है कौनबाट कलाकार लता मंगेशकर अनि एसपी बालासुब्रमण्यम को स्वरमा। त श्रोता स्वीकार्नुहोस् यो सुमधुर गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको पुराना हिन्दी चलचित्रका गीतहरू। यसै गीत संगी सुन्ने क्रममा अब सुनाउनेछौ चलचित्र दिलवाले दुल्हनिया ले जाएंगेबाट कलाकार कुमार सानु अनि लता मंगेशकरको आवाजमा यो सुमधुर प्रस्तुति।

श्रोता कार्यक्रमको अघिल्लो प्रस्तुति सुनौ चलचित्र जब तक है जहान बाट कलाकार श्रेया घोषालको आवाजमा

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने यसैको साथ कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवा

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। पश्चिम बंगालको कालेबुङ जिल्ला स्थित रम्बी नजिक टिस्टा नदीबाट गत शुक्रबार दुर्घटनामा परेका एकै परिवारका चारजना सदस्यको शव उद्धार गरिएको छ। एनडीआरएफ एसडीआरएफ पश्चिम बंगाल पुलिसद्वारा 48 घण्टा भन्दा अधिकको खोजी अभियानपछि एक पुरूष दुई महिला र एकजना नानीको शव निकालिएको छ। कवि लुनचोक क्षेत्रको लिङदोङ निवासी यो परिवार गत शुक्रबार एसके जिरवान पीसी 9872 नम्बर धारी निजी वाहनमा गान्तोकबाट सिलगढ़ी जाने क्रममा रम्बी नजिकबाट सम्पर्कविहीन भएको थियो। यस दुखद घटनामाथि राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्लामा सम्पन्न नेपाली साहित्य अध्ययन समितिको हीरक जयन्ती समारोह को समापन कार्यक्रममा सहभागी बन्दै नेपाली भाषा साहित्य अनि संस्कृतिको संरक्षण र प्रवर्धनमा समितिले विगत 60 वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। सिक्किम राज्यका सबै जिल्लाभरि जारी विशेष गहन संशोधन एसआईआर कार्यक्रम अन्तर्गत पाकिम जिल्लामा बुथ स्तरीय अधिकारीहरूले घर दैलो अभियानलाई निरन्तरता दिँदै वरिष्ठ नागरिक दिव्यांगजन तथा दुर्गम क्षेत्रका बासिन्दासम्म पुग्ने कार्यलाई प्राथमिकता दिएका छन्। यता मंगन जिल्लामा पनि हिजो वितरण गरिएको 1657 सहित मतदातालाई वितरण गरिने गणना विवरण फारमको संख्या 22,515 पुगेको छ, जुन जिल्लाको कुल मतदाताको 69 भन्दा अधिक प्रतिशत हो। भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाले केन्द्रीय सड़क यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टामटासित राजधानीमा भेट गरेर स्वागत जनाउँदै सिक्किममा सड़क पूर्वाधार सुदृढ़ीकरणमा निरन्तर प्रतिबद्धताका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गडकरीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। यस अवसरमा केन्द्रीय राज्यमन्त्री श्री टामटाले मन्त्रालयद्वारा हाल सिक्किममा लगभग 8,376 करोड़ रूपियाँ बराबरका सड़क पूर्वाधार योजनाहरू कार्यान्वयन तथा अघि बढ़ाइरहेको जानकारी दिनुभयो। सिक्किम इन्सपायर्स पहल अन्तर्गत ग्रामीण विकास विभागले मुम्बई स्थित एउटा कम्पनीसितको सहकार्यमा हिजो गान्तोकको एक स्तरीय बेकरीमा उद्यमी अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोक केन्द्रबाट यो मुख्य समाचार जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल मार्फत पनि सुन्दै हुनुहुन्छ। अति प्रिय श्रोता, समय यस बेला बिहानको 10:03 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम ताजे तरानी। नयाँ हिन्दी चलचित्रको गीतहरूको कार्यक्रम ताजे तरानीमा तमाम संगीत प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौ। चलचित्र टाइगर जिन्दगीबाट कलाकार अतिफ असलमको स्वरमा प्रस्तुत छ यो सुन्दर प्रस्तुति।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम चित्रान्जन कार्यक्रम ताजितरानी। यस कार्यक्रममा हामी लिएर आएका छौं नयाँ हिन्दी चलचित्रका मनमोहक तथा लोकप्रिय गीतहरूको विशेष प्रस्तुति। त श्रोता, अब सुनौ यो सुन्दर मनमोहक गीत। प्रस्तुत छ चलचित्र एनिमलबाट गायक कलाकार विशाल मिश्रको आवाजमा।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजी तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। त स्वीकार्नु अघिल्लो प्रस्तुति चलचित्र कवीर सिंहबाट कलाकार अर्जित सिंहको स्वरमा सजिएको यो गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता कार्यक्रम ताजेतरानी अन्तर्गत हामी बस्किन लागिरहेका छौं। अघिल्लो प्रस्तुति कलाकार विशाल मिश्र अनि सचिन जिगरको आवाजमा सजिएको यो सुन्दर प्रस्तुति

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। हवस् श्रोता, आजलाई पनि कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेको छौ। समय यस बेला बिहानको 10:30 भइसकेको छ र अब प्रस्तुत छ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका विभिन्न कार्यक्रमहरू।

श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार दिउँसोको ठिक 11:40 भएको छ। अब यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ कार्यक्रम नारी संसार।

0: नानीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित आकाशवाणी गान्तोकको यो सानो प्रयास कार्यक्रम नारी संसार सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। र आजको भेटवार्ताको क्रममा कुराकानी गर्नका निमित्त मैले हाम्रो स्टुडियोमा निम्ताएको छु अतिथिको रूपमा गायत्री गौतमज्यूलाई, जसले विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा आफ्नो कलम चलाउँदै आउनुभएको छ। र बाँकी कुरा हामी उहाँकै मुखारविन्दबाट सुन्नेछौ। आउनुहोस् कार्यक्रम शुरूआत गरौं। सर्वप्रथम यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आफ्नो बारेमा अलिकति थप कुराहरू हाम्रो रेडियो सुनिरहनुभएका श्रोतागणलाई बताइदिनुहोस् न।
1: हजुर, नमस्कार सम्पूर्णमा। मेरो नाम गायत्री गौतम, मेरो बसाई गान्तोकमा छ, गान्तोक ग्रिन्डेल स्कूल रोडको छेउमा। र म पेसामा अहिले वन तथा पर्यावरण विभागको प्रदूषण नियन्त्रण बोर्ड भित्र छ। र म यहाँ साहित्यमा केही अभिरुचि भएको कारणले हजुरहरूसँग मैले यहाँ वार्तालाप गर्ने मौका पाएँ।
0: र यहाँको साहित्यिक यात्रा चाहिँ कसरी अनि कहिलेबाट सुरु भयो?
1: समय त अब यसै भनौँ, म जब पाँचौं कक्षामा अध्ययनरत थिएँ है, त्यस समयदेखि नै मेरो पिताजी नेपाली विषयको शिक्षक हुनुहुन्थ्यो र उहाँले शब्द शैलीहरू खुबै मिलाएर उहाँले पढाउने गर्नुहुन्थ्यो। शब्द शैली बाबाले त्यो केलाएको देख्दा चाहिँ मलाई पनि त्यो पछि पछि गिज्याउन मन लाग्थ्यो। त्यतिकै म कहिले काहीँ घरमा यसो के लेख्थेँ, एक लाइन दुई लाइन यसो के लेख्थेँ। पछि गएर जब म सातौं कक्षामा पढ्दै थिएँ, त्यति बेला चाहिँ 1996 सालको कुरा हो, कारगिलमा युद्ध भयो भारत र पाकिस्तानको। त्यति बेला चाहिँ भारतका धेरै वीर सपूतहरूले ज्यान गुमाउनु पर्यो, आफ्नो कर्तव्यमा अब लागि परिरहेका कर्मवीर भारतीय योद्धाहरूले चाहिँ आफ्नो प्राण न्यौछावर गरे देशका निम्ति। स्कूल स्कूलमा यसरी अब देशमा यस्तो घटना भइरहेकोले प्रत्येक स्कूलमा आफ्नो प्रकारले त्यस्तै शोक दिवसहरू मनाइयो। र हाम्रो स्कूलमा हाम्रो श्रद्धेय म्याडम अनिता सेवा, उहाँले नेपाली विषय पढाउनुहुन्थ्यो अनि त्यस समय चाहिँ भन्नुभयो कि हाम्रो देशमा चाहिँ यस्तो यस्तो भइरहेको छ र यी नौजवानहरूको लागि यस्तरी हाम्रो देशमा चाहिँ रक्षा गर्छन् उनीहरूले र उनीहरू चाहिँ देशमा काम गर्दा गर्दै उनीहरू गुमे, तिमीहरू के भन्न चाहन्छौ, यसरी क्लासमै क्वेसन गर्नुभयो। अनि अब हामी त अब सानै क्लासमा त्यति अब उत्तर दिन नसक्ने, तैपनि उहाँले भन्नुभयो तिमीहरूलाई जे मनमा आउँछ त भोलि दुई चार हरफ कविता लेखेर ल्याऊ भनेर उहाँले कविता लेख्न लगाउनु भयो। त्यही कविता मैले एउटा सङ्गालोमा पनि हालेको छु कि देशका अब देशको निम्ति भनेर। अनि अनिता सेवा म्याडम उहाँ हुनुहुन्छ मेरो साहित्यको पहिलो कविता लेख्न सिकाउने गुरु। पछि आएर राबङ्लामा 12 कक्षामा म पढ्दै थिएँ, त्यस समयमा बसन्ती दाल गुरुमा कालिम्पोङको हुनुहुन्छ र उहाँले यसरी नै साहित्यिक क्षेत्रलाई अगाडि बढाउँदै छन्दप्रति पनि हामीले ध्यान दिनुपर्छ भनेर उहाँले छन्दको कविता सिकाउनु भएको थियो। र त्यस पछाडि भने चाहिँ अब समय मिल्दा मिल्दा यसो कथा कविता कोर्दै कोर्दै आइयो।
0: हजुर, भनेपछि एउटा भाषाप्रतिको प्रेम, साहित्यप्रतिको लगाव यहाँको वंशानुगत एउटा उपहारको रूपमा पाउनु भएको रहेछ है।
1: म एकदम धन्य छु।
0: हजुर, र यहाँको जुन साहित्यको लेखनको शुरूआत भयो कारगिलको युद्धसँगै भन्नुभयो है, र जुन कविता पनि यहाँले आफ्नो प्रकाशित कृतिमा राख्नु भएको छ, हामीले त्यसबाट एउटा छोटो कविता पनि सुन्न चाहियौं, यहाँको पहिलो रचना।
1: त्यस समय त्यो कारगिलको युद्धलाई जोडेर 1996 लेखिएको यो मेरो पहिलो कविता हो, मातृभूमि भनेर। मातृभूमि, एकताको भावना नजागेर नै संसारमा विस्फोट भइरहेछ, मातृजननीको मर्यादा हराई कलियुगमा प्रलय भइरहेछ, आफैले बनाए तोपको गोली आफ्नै देशको सुरक्षा गर्नलाई तर स्वार्थमा चुर्लुम्बा डुबेर आज बसेका छन् कोही देश अशान्ति पार्नलाई। उदाहरण बनाऊ यो प्यारो देशलाई भ्रष्टाचारको अङ्गन्योलमा नपारौं, शत्रुले निशानी नलगाओस् यो जन्मभूमिलाई, कर्तव्य हाम्रो नछोडौं, शान्ति देशमा बसौं हामी, स्वार्थमा कदम नचालौं, पुण्यभूमिको कदर गरौं, बरु अन्ध्यारो जग्गामा ज्योति बालौं, संसारमा ज्योति छर्नु छ हामीले, दूषित द्रव्यको सेवन नगरौं।

छौं। परिवर्तन साँचै ल्याउन छ हामीले, आऊ सबै मिली कम्बर कसौ। नवीन सृजना ल्याउनु पर्छ समाज र विश्वमा, यो हाम्रो कर्म हो। उद्धार गरौं देशवासी हामी, यो असल धर्म हो। भाषा देश विभिन्न भए तापनि माटो त एउटै हो। शत्रुको सम्बन्ध नगासौं हामी, आखिर रगत त एउटै हो। रगत त एउटै हो। धन्यवाद।

ईदात भात भुली सबले यो देश पढाउनु छ यही मन्त्रलाई सबले सबलाई सधैँ पढाउनु छ ईदात भात भुली

0: र यो तपाईँले एउटा देशप्रेमले ओतप्रोत कविता है एउटा हामी मिलेर बस्नुपर्छ भन्ने खालको हामीले जीवनलाई कसरी चाहिँ व्यतीत गर्नुपर्छ भन्ने कविता है लेख्नु भएको छ यहाँको प्रथम रचना पनि हो यो त्यति बेला चाहिँ यहाँ उमेरको हिसाबले चाहिँ कति वर्षको हुनुहुन्थ्यो
1: म त्यस समय सायदै 16-17 वर्षकी थिएँ
0: हजुर र विशुद्ध रूपमा भन्नुपर्दा यो कविता तपाईँले पछि गएर फेरि अलिकति परिमार्जन गर्नुभयो कि त्यति बेलाको उमेरमा पहिलो रचना जुन गर्नुभएको थियो त्यही नै हो
1: के गर्दाखेरि
0: यसलाई जब तपाईँले प्रकाशित गर्ने सोच्नुभयो है कृति त्यति बेलामा यसलाई अलिकति परिमार्जन गरेर मिलाउने कामहरू गर्नुभयो कि
1: त्यो एकदम आलो काँचो जस्तो थियो उस समय त्यही

0: सजाउन चाहे किन?
1: अच्छा, साहित्यका त धेरैवटा विधा छन् है, कथा, कविता, गजल, गीतलाई पनि साहित्य मानिन्छ, गीत लेखिन्छ है, पहिला अब कवितात्मक भावमा लेखिन्छ, र मैले चाहिँ अब शुरू गरेको यात्रा नै कविता विधा हो, अनि यसमा अब छन्दहरू पनि छन् होइन, अनि कविता लेख्न शुरू गर्नु भनेको अब त्यही एउटा पहिलो खुड्किलो भयो, मैले कारगिलको युद्धलाई समाते, त्यसपछि भने मैले कहीँ घुम्न जाँदा खोला नाला अब वन जंगल कहाँ राम्रो लाग्थ्यो है, ती कुराहरू भए, अनि यसो सम्झियो कसैले प्रगतिहरू गरेको देख्यो भने उनीहरूको विषयमा केही लेखौं कि जस्तो हो, त्यसरी क्या कुनै पनि एउटा नयाँ कुराहरू आयो भने चाहिँ निचा शब्द लेखौं जस्तो लाग्ने कि।
0: हजुर हजुर, र हालसम्म यहाँले कतिवटा कृतिहरू प्रकाशन गरिसक्नु भएको छ?
1: कृति त यति बेसी छैन, मैले सर्वप्रथम एउटा सम्पादन कृति छ जुन कृति श्रद्धार्पण भनेर मैले नाम राखेकी छु, त्यो चाहिँ मेरो बाबा बित्नु भयो अचानक 2015 सालमा, अन्त बाबा बित्नु भएपछि 13 दिनको काम सक्दा नसक्दा बाबाको जीवनी लेख्ने इच्छा लाग्यो, अनि जसरी पनि त्यो 45 दिनसम्ममा म उहाँको जीवनी लेख्छु भनेर सुरु गरेँ, अन्त त्यो जीवनी लेखेर मैले यताउति आफन्तलाई देखाउँदा उहाँहरूले होइन यसलाई त छपाउनु पर्छ भन्ने कुरा गर्नुभयो, मैले एउटा त्यही जीवनीलाई मात्रै बोर्ड लेमिनेसन गरेर घरमा राखेँ, अनि त्यो बोर्ड लेमिनेसन गरेर त्यो घरमा राखेको देखेपछि आफन्त इष्टमित्रहरू सबैजना आउँथे, त्यो हेर्थे, अब बाबाका नजिकका इष्टमित्रहरू त्यो हेरेर धेरै भावुक हुन्थे, अनि अहो म पनि लेख्थे नि, म पनि लेख्छु नि, केही गरौं होइन, सबैले भन्थे ठिकै छ त तपाईँहरूले लेख्नुहुन्छ नि मलाई दिनुहोस्, म बाबाको वर्ष दिनको काममा म एउटा किताब निकाल्ने प्रयासमा छु भन्दा सबैले त्यसरी जोस जाँगर दिनुभयो र एउटा त्यो सम्पादन कृति बनियो। त्यसपछि भने एउटा प्रतीक्षा नामकरण गरेर एउटा कविता संग्रह निकाले, त्यसमा सबै नै शब्द मेरो आफ्नै छ, अनि त्यो कृति भनेको अब 1996 लिएर आएर 2022 अक्टोबरमा आएर पूरा भयो, अनि 2022 अक्टोबरमा मैले त्यसलाई विमोचन गरेँ, त्यस समय अब दुईवटा कृतिलाई चाहिँ मैले जन्माउन सके भनौँ न।
0: र यहाँको जुन पहिलो कृति थियो श्रद्धा अर्पण भन्नुभयो है, यहाँले आफ्नो बाबाको लागि एउटा श्रद्धाञ्जली स्वरूप र सन्तानले गर्नुपर्ने उत्तरदायित्व पूरा गर्दै गर्नुभएको थियो है, र म व्यक्तिगत हिसाबले पनि चिन्दछु, यहाँको पिता एक धर्मनिष्ठ, कर्तव्यपरायण र भाषा साहित्य प्रेमी शिक्षक हुनुहुन्थ्यो है, र त्यो पुस्तक देख्दै गर्दा मलाई पनि जहिले पनि स्मरण आउँछ कि जीवन चाहिँ एउटा लेख्न योग्य, पढ्न योग्य हुनुपर्ने रहेछ है, हामी भौतिक रूपले कसैको सामु रहे पनि नरहे पनि किनकि प्रकृतिको नियम हो, जन्मेपछि मर्नै पर्छ, एक दिन जानै पर्छ है, र भौतिक रूपमा सबैबाट अलग भएर पनि एउटा कसैको लागि प्रेरणाको स्रोत बनेर एउटा साहित्य कृतिको रूपमा अमर रहनु भनेको साँच्चै नै एउटा जीवन कस्तो हुनुपर्छ भन्ने उदाहरणको रूपमा पनि यहाँले आफ्नो बाबालाई आफ्नो पहिलो कृतिको रूपमा जीवन्त राख्नु भएको छ, जुन एउटा सन्तानले गर्नुपर्ने कर्तव्य पनि हो, एउटा माता पितामा त्यतिको साहस चाहिँ हुनुपर्छ जीवनप्रति भन्ने एउटा उदाहरण पनि हो, त्यसको लागि मैले यहाँलाई शब्दद्वारा सम्मान जनाउन चाहे र स्वर्गीय पिताप्रति श्रद्धासुमन पनि पुनः अर्पण गर्न चाहे, र त्यसै गरी यहाँको अर्को कृति प्रतीक्षा है, त्यसबाट पनि हामीले एउटा रचना सुन्न चाह्यौं।
1: यहाँ प्रतीक्षा नामक कविता संग्रहबाट एउटा छन्दको कविता मैले आमाको नाम गरेर, आमाको महिमा नाम गरेर लेखेकी छु, र यसमा अब मात्र मात्राहरू मिलाउनु पर्ने हुन्छ अनि अलिकति समय लाग्छ, अरू साधारण कविता लेखे भन्दा यो केही फरक हुन्छ, र यसमा लय शैलीहरू भिन्नै प्रकारको हुन्छ, र यसमा शार्दूल विक्रीडित छन्दमा मैले कविता लेखेकी छु, लौ त स्वीकार्नुहोस्। आमाको महिमा, शार्दूल विक्रीडित छन्द,

0: धन्यवाद
1: धन्यवाद यहाँलाई मिठो कविता वाचनको लागि। र यहाँको छन्दमय कविता सुनिरहँदा चाहिँ एकदमै भानु जयन्ती आएको पनि महसुस भइरहेको छ है। र यहाँले छन्दमा पनि कविता लेख्ने गर्नु भएको छ भने छन्दमुक्त कविता चाहिँ लेख्नुहुन्छ कि हुँदैन?
0: हजुर, मेरो यस प्रतीक्षा कविता संग्रहमा छन्दमा त म विद्यार्थी नै हुँ, अब सिकारु कलम नै छु, अनि छन्दमुक्तकै प्राय सङ्गालो छ, अनि यसमा म अहिले प्राय जसो छन्दमुक्त नै लेख्ने गरेकी छु।
1: र यहाँको साहित्यिक मनलाई गीत संगीत अवश्य पनि मनपर्छ है, मैले मन पराउनुहुन्छ कि हुँदैन भनेर सोध्नु छैन किनकि मलाई थाहा छ त्यसको जवाफ है। यहाँले अवश्य यहाँलाई धेरै मनपर्छ संगीत किनकि संगीत साहित्य एकै विधामा पर्छन् र साहित्यिक मनलाई जहिले पनि संगीत एकदमै प्रिय हुन्छ, हृदयको नजिक हुन्छ र त्यसैले मैले यहाँलाई एउटा गीत सुनाउन चाहे र यहाँको रोजाई कुन गीतमा हुन्छ भनेर सोधे भने चाहिँ यहाँको जवाफ के हुन्छ होला?
0: संगीतमा भन्नुपर्दा त हुन त अब अहिले धेरै आधुनिक संगीतहरू छन् है, राम्रा पनि छन् र कतिवटा अब त्यस्तै अब विकृति हुँदै गरेका कुराहरू छन्, संगीत त्यस्तै खालका गाइएका छन्, तर भने अब जति सक्दो पुराना गीतहरू छन् जस्तै उदय सोताङ, मनिला सोताङका अनि नारायण गोपालका यी गीतहरू अत्यन्तै मार्मिक छन्, सबैलाई मन छुने अनि सबैको हृदयमा जित्न सक्ने त्यस्ता गीतहरू छन्।

0: र यो छोटो सांगीतिक विश्रामपछि यहाँहरू सम्पूर्ण रेडियो सुनिरहनु भएका श्रोतागणलाई र विशेष गरी आजका हाम्रा अतिथिलाई स्वागत जनाउन चाहन्छु। र यहाँ साहित्यिक जगतमा प्रेरणाको स्रोत चाहिँ कसलाई मान्नुहुन्छ?
1: प्रेरणाको स्रोत मैले मान्न पर्दा साहित्य चिनाउने गुरु हुनुहुन्छ मेरो सर्वप्रथम बसन्ती शर्माजी कालिम्पोङबाट, किनकि अब सानो कक्षामा पढ्दा त हामीलाई साहित्यको सौख पनि थाहा हुँदैन, अनि जब म कक्षा बाह्रमा पढ्दै थिएँ त्यस समय बसन्ती गुरुमाले हामीलाई नेपाली विषय मजाले पढाउनु भएको थियो, अनि त्यस समय नेपाली साहित्यमा अभिरुचि यदि राख्छौ भनेर यसरी कथा कवितालाई अनि साहित्यका पुराना पुराना लेखकहरूका कथाहरू हामीलाई भन्ने गर्नुहुन्थ्यो र म साहित्य भन्दा बसन्ती गुरुमालाई सर्वप्रथम सम्झिन चाहन्छु।
0: हजुर श्रोतागण, र मैले यहाँलाई जानकारी पनि गराउन चाहे यहाँ हाम्रा अतिथिले जसको नाम लिनुहुँदैछ बसन्ती शर्मा, उहाँ पेसाले एक अवकाश प्राप्त शिक्षिका र एक वरिष्ठ साहित्यकार पनि हुनुहुन्छ। हामीले पनि उहाँलाई यसै कार्यक्रमको माध्यमबाट नमन गर्न चाह्यौं। र कुराकानीको क्रमलाई अगाडि बढाउँदै मैले अर्को प्रश्न यहाँलाई सोध्न चाहे कि साहित्यमा कलम चलाउनको लागि चाहिँ यहाँलाई के कुराले प्रेरित गर्छ?
1: हजुर, साहित्यमा कलम चलाउनको लागि सर्वप्रथम त मन एकाग्रता भएको हुनुपर्छ है, अनि मन एकाग्रता भएको बेला केही लेखौं होइन मैले केही त गर्नुपर्छ भन्ने चाहिँ हुन्छ, अनि कुनै दुःखद घटनाहरू देखियो भने उनीहरूको बारेमा केही लेखौं जस्तो लाग्छ, अनि खुशीको माहौल कुनै बेहद खुशी हुन्छ नि होइन यी विषयलाई मैले टिपेर राख्छु म केही लेख्छु भन्ने त्यस्तो मलाई महसुस हुन्छ, अनि कहीँ कतै घुम्न जाँदा रमाइला दृश्यहरू अवलोकन गर्न पाइयो भने अनि कसैले केही राम्रा राम्रा उन्नति गरेको प्रगति गरेको कुनै कुराहरू देखियो भने उनीहरूका बारेमा केही लेखिदिऊ जस्तो यी विषयहरूले मलाई छुन्छ।
0: र लेख्ने समय चाहिँ यहाँको प्राय जस्तो कस्तो हुन्छ? म यही समयमा लेख्छु भनेर समय निर्धारण गर्नुहुन्छ कि अथवा कहिले आधा रातमै उठेर लेखिरहेको?
1: समय निर्धारण गर्न सकिन्न, किन अब गृहस्थी जिन्दगीमा अलिकति धेरै बाधा अडचनहरू आइलाग्दो रहेछन् है, समय यति बेला मिलाउँछु भन्दा अर्को के समस्या निस्किन्छ, तर पनि अब बालबच्चा घरमा हुँदा भनेको साना बाल बच्चाहरू सुतेपछि राति यसै मोबाइलमा अलिअलि कोर्यो अथवा समय मिल्दा खातामा कोर्यो, अनि दिउँसो अब कार्यालयमा यसो कामहरू गरेको बेला काम सकेपछि त्यो फुर्सदको समयमा चाहिँ म विशेष गरी चाहिँ दिउँसो नै कोर्ने गर्छु।
0: साहित्यिक सामाजिक संघ संस्थामा मन पराउनुहुन्छ?
1: अब संघ संस्था भनौँ या सामाजिक संस्थामा अति नै मन लाग्छ, तर त्यही हो समयको अलिकति अब कमी नै हुन्छ प्राय नै, तर पनि समय यदि मिल्नु हो भने चाहिँ सबै कार्यक्रममा उपस्थित हुन मन लाग्छ है। अब समाजमा हामीले दिने नै के त हाम्रो उपस्थिति दिने हो, अनि आफूले गर्न सकेको भन्न सकेको शारीरिक केही सहायता गर्न सकेको तिनै कुराहरू दिने हो भन्ने जस्तो लाग्छ, समाजमा धेरैजनै मन लाग्छ, अनि साहित्य त मेरो अभिरुचि विषय हो, त्यहाँ त म जान्छु समय मिल्दा, र अब मैले मन पराउने जग्गा भनेको यही दुईटा ठाउँ हो, सामाजिक संस्था र साहित्यिक
0: संस्था। महिला हुनुहुन्छ है, वर्किङ वुमन हुनुहुन्छ, बाहिर गएर ड्युटी गर्नुहुन्छ फुल टाइम, घरमा घर परिवार सन्तान सामाजिक उत्तरदायित्व सबैलाई निर्वहन गर्दै आउनु भएको छ, यतिका कामहरू एकैपटक गर्नलाई चाहिँ समय व्यवस्थापन कसरी गर्नुहुन्छ?
1: समय क्रमशः जसरी चल्छ नि दिमागमा चाहिँ अब मैले यो कुरा गर्छु भन्ने चाहिँ मान्छेकोमा हुनु पर्यो, अब घरको समय बिहानलाई दिने हो ठिकै छ, छुट्टीको समय पनि त छ हाम्रो है, अब सरकारी विधाहरू

0: छन्। ती विधाहरूमा पनि अब कोही बेला हो सामाजिक कार्यमा जानुपर्ने हुन्छ, साहित्यिक कार्यक्रममा जानुपर्ने हुन्छ, त्यसबाट पनि उब्रेका समयहरू हुन्छ, ती समयहरूलाई मैले साहित्यलाई दिने गरेको छु।
1: हजुर, र राम्रो लेख्दै गर्नुभएका हाम्रा नारी साहित्यकार, नारी कलमकार दिदी बहिनीहरूले है बीचमा आएर चटक्कै लेख्न छोडेको, उहाँहरूलाई किन लेख्नु हुँदैन भन्दा चाहिँ समय व्यवस्थापन गर्न एकदमै गाह्रो भएको कारणले लेखेको छुइनँ भन्ने खालका जवाबहरू सुन्न पाइन्छ है। र कतिजनाले समय व्यवस्थापन गरेर फेरि आउने काम गर्नुहुन्छ साहित्यिक क्षेत्रमा भने कतिजनाले चटक्कै छोड्नुहुन्छ, त्यस क्षेत्रलाई बिर्सनुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईँ यस कार्यक्रमको माध्यमबाट के भन्न चाहनुहुन्छ?
0: यसमा चाहिँ मलाई पनि यो खट्किएको विषय हो कि मैले सर्वप्रथम बाबाको नाम लिएर एउटा जुन श्रद्धा अर्पण पुस्तक विमोचन भयो त्यस समय भूमिका लेखिदिनु नै हाम्रो श्रद्धेय दाजु हुनुहुन्छ, हाम्रो अर्जुन पियुषी, र उहाँले त्यो भूमिकामा पनि केही शब्द लेखिदिनु भएको छ कि प्राय जसो नारीहरूले यसरी साहित्यमा कलम चलाउँछन्, एउटा दुईटा कृति आएपछि अल्झिन्छन् र यस्तो नहोस् बहिनी भनेर मलाई केही सुझाव राख्नुभएको छ। यसमा चाहिँ के हुन्छ भने अलिकति पारिवारिक माहौल पनि राम्रो बनिन जरुरी छ, अनि अर्को कुरा के हुन्छ भने इष्टमित्रहरूबाट पनि हौसला प्राप्त गर्न जरुरी हुन्छ। विशेष चाहिँ यही दुइटै हो कि अब केही गर्दा पनि कसैले यसो भएन यसो गर भनेर एउटा हौसला दिन पर्यो, अथवा कसरी हुन्छ त्यसको अगाडि बढ्ने बाटो एउटा दिनु पर्यो है। अनि पारिवारिक माहौलमा पनि बाधा अडचन आएन यदि भने चाहिँ हामी अघि बढिरहन सक्छौ, यसमा कुनै बाधा छैन। तर अब यही हो कि आफूले समय चाहिँ अब मिलाउन सक्नु पर्यो।
1: हजुर, र आफ्नो एउटा स्वेच्छा त हुनु पर्यो है, निरन्तर कलम चलाउँछु चलाउन सक्नुपर्छ भन्ने एउटा भाषा साहित्य प्रतिको एउटा जिम्मेवारी बोध पनि गरेको हुनु पर्यो। अन्तमा एउटा प्रश्न सोध्न चाहे कि आजका नयाँ युवा पुस्ताहरूलाई, नयाँ पिढ़ीलाई चाहिँ भाषा साहित्यको सम्बन्धमा के भन्न चाहनुहुन्छ?
0: नयाँ पुस्ताहरूलाई मैले भन्न पर्दा आजको समय भनेको हामी सबैलाई सर्वविदित छ है, हातमा फोन हुन्छ अनि हर समय हामी फोन पक्रेर घुप्टिरहेको नानीहरू देख्छौं, अनि समय फुर्सद हुँदा के भन्न चाहन्छु भने चाहिँ नानीहरूले फोनमै यदि सही ढंगमा चलाए त त्यो पनि त्यस्तो विकृतिको विषय होइन। कुनै साहित्यका कुराहरू, कुनै इतिहासका कुराहरू, अथवा हामीले जान्नै पर्ने जरूरी विषयहरू यिनीहरूलाई हामीले पढ्यौं यदि भने त त्यो पनि ठिकै छ। यदि समय मिल्छ भने चाहिँ हामीले पुस्तकहरू जे जति हुन्छन् घरमा है यसो पल्टाएर हेर्ने बानी बसालौं, अनि केही लेख्ने बानी बसालौं। एक प्रकारले अब लेख्न भन्दा सबै जो कोहीलाई आउँदैन होइन, म कथा लेख्छु भन्दा सटै कथा लेख्न आउँदैन, तर अब दिन प्रतिदिनको हामीले जेनरल डायरी भनिन्छ त्यसलाई पनि हामीले आज म यहाँ गएँ अथवा मैले यहाँ गएर यो काम गरेँ, भोलि म त्यहाँ जान्छु अथवा मेरो भोलि त्यहाँ गएर यो काम गर्नु छ, आज मैले काम गरेको यो फलिफाप छ अथवा मैले यस्तो प्रकारले कार्यक्रम गर्नुपर्नेछ, यस्तो प्रकारले लेखिँदै गयो भने नि हामीलाई केही लेख्न मन लाग्छ अनि साना साना हामीले केही नयाँ कुराहरू हामीले जोड्न सक्छौँ। त्यसमा समय चाहिँ खेर नफालौं भन्न चाहिँ म चाहन्छु।
1: र यहाँसँग यसरी कुराकानी गरिरहँदा हाम्रो कार्यक्रमको निर्धारित समय पूरा भइसकेको छ। यहाँको व्यस्त समयको बावजुद यो महत्वपूर्ण समय हामीलाई दिनुभयो र भानु जयन्तीको पूर्व सन्ध्यामा हाम्रो स्टुडियोसम्म आएर भाषा साहित्य सम्बन्धी यतिका धेरै जानकारी राखिदिनु भयो, मिठा मिठा कुराकानी गरिदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। र यहाँको साहित्यिक यात्रा सदैव यसरी अगाडि बढ़िरहोस् भन्ने कामना पनि गर्दै यहाँलाई कार्यक्रमबाट बिदा दिन चाहे। हवस् त, नमस्कार। हजुर श्रोता, र कार्यक्रम नारी संसारको आजको यस श्रृंखला अन्तर्गत हामीले प्रस्तुत गर्यौं एक भेटवार्ता, एक साहित्यिक कुराकानी, र हामीसँग हाम्रो अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो साहित्यकार गायत्री गौतम, र उहाँसँग गरिएका यिनै कुराकानी र गीत संगीतको साथसाथै आजको लागि कार्यक्रम नारी संसारको निर्धारित समय पूरा भइसकेको छ। फेरि अन्य श्रृंखलाहरूमा यस्तै विषयवस्तु र कुराकानी लिएर आउने नै छु जुन कुराले हाम्रा नारी दिदीबहिनीहरूलाई प्रत्यक्ष अथवा परोक्ष रूपमा प्रभाव पार्दै आइरहेको छ। र तबसम्मका लागि म यहाँहरूकै कार्यक्रम संचालिका चन्द्रकुमारी खड्कालाई पनि विदा दिनुहोस्। नमस्कार, शुभ दिन।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं केही नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार तारा देवीको स्वरमा।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न नेपाली आधुनिक गीतहरू। त श्रोतागण, यो अघिल्लो गीत यहाँहरूलाई सुनाउन लागिरहेका छौ कलाकार प्रेरणा गिरीको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं कन्नडा भाषामा सामूहिक गीत अनि पाठ। यस कार्यक्रमलाई सञ्चालन गर्नुभएको छ डीआर गौदाले।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ एकै कलाकार तेन छिरिङ लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो एकै कलाकार तेन छिरिङ लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपराह्नको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाप्रसार गरी सुनाउन लागिरहेका छौं नेपालीमा समाचार। त कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखांकित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोड़ौं वंचित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्यमन्त्री मनोहर लालले भन्नुभयो, प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़ भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन्। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। संसदीय तथा अल्पसंख्यक कार्यमन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। अनि झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़ भन्दा बढ़ी जमीनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखांकित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवनस्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ।
1: गरीब और वंचित के उत्थान का संकल्प, सबका साथ सबका विकास का मंत्र, गरीब कल्याण, गरीब की सेवा, उसके जीवन में बेहतरी, देश का विकास, देश के संसाधन आखिरी व्यक्ति तक बिना किसी भेदभाव पहुंचे, ये हमारी सरकार की सबसे बड़ी प्राथमिकता रही। आज हर जरूरतमंद प्रधानमंत्री गरीब कल्याण अन्न योजना के कारण खाने

0: आवश्यकता रही। आज हर जरूरतमंद प्रधानमंत्री गरीब कल्याण अन्न योजना के कारण खाने की चिंता से मुक्त है।
1: केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा, देशमा करोड़ौं वंचित परिवार अध्याय लेखिएको छ।
2: खाद्य सुरक्षा पोषण और आजीविका, खाद्य सुरक्षा सुनिश्चित करनी है, भरपूर खाद्यान्न मिले, सुरक्षित और पौष्टिक भोजन और किसान की आय भी बढ़े और जीवन स्तर में भी सुधार हो, कृषि व्यापार और सहयोग, ये प्राथमिकता एक दूसरे देश में व्यापार की संभावनाएं भी बढ़े और सहयोग भी बढ़े, आपस में निवेश भी आए, टेक्नोलॉजी का आदान प्रदान भी हो, बाजार तक पहुंच भी आसान बने एक दूसरे देश में, ताकि मिलकर एक साझा प्रगति को बढ़ावा दे सके।
1: आवास तथा शहरी कार्य मंत्री मनोहर लालले भन्नुभयो कि प्रधानमंत्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़ भन्दा अधिक आवास निर्माण भइसकेका छन्। यिनीहरूमा धाराको पानी, खाना पकाउने ग्यास र शौचालय जस्ता आवश्यक आधारभूत सुविधाहरू उपलब्ध छ। उहाँले यसलाई आवास क्षेत्रमा ठूलो परिवर्तन भन्दै यसले लाखौं गरीब परिवारहरूको लागि सुरक्षित र गरिमापूर्ण जीवन सुनिश्चित भएको बताउनुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो कि पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा समावेशी विकासले नयाँ गति लिएको छ र गरीब कल्याण योजना सम्पूर्ण विश्वका लागि उदाहरण बनेको छ। पश्चिम बंगाल स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण कदम उठाउँदै आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्न लागिरहेको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारको बीच आज नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर हुने भएको छ। राज्यमा तृणमूल कांग्रेस सरकारको कार्यकालमा आयुष्मान प्रधानमन्त्री जन आरोग्य योजना लागू गरिएको थिएन। प्रवर्तन निदेशालयले मादक पदार्थ तस्करी नेटवर्कसँग सम्बन्धित धन शोधन मामिलामा मिजोरम, म्यानमार सीमा, त्रिपुरा, बंगलादेश सीमा र पश्चिम बंगालमा 4 स्थानमा छापा मारेको छ। यो मुद्दा मादक पदार्थ नियन्त्रण ब्यूरोको अगरतला एकाईले भारी मात्रामा मादक पदार्थ जफत गरेको घटनासँग जोड़िएको छ। यस जाँचबाट म्यानमारबाट संगठित मादक पदार्थ तस्करी र आपूर्ति गर्ने संगठित गिरोहको पर्दाफाश गरेको छ। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजको दिन इण्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इण्डिया रेडियो नाम दिएको छ। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अंकित छ, जसमा पुस्तौसम्म देशको चेतनासित जोड़नेवाला वाणीको रूपमा उदय भयो। स्वतन्त्रतापछि अल इण्डिया रेडियो द्रुत गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणी नाम दिएको थियो। आज आकाशवाणीको 591 केन्द्रहरू कार्यरत छन्, जसमा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरू प्रसारण हुन्छ। आकाशवाणीको पहुँच देशको 98% आबादीसम्म छ। आकाशवाणीको विदेश सेवा विभाग भारतवासीहरूलाई एकजुट गर्दै विश्वको 100 भन्दा अधिक देशहरूमा भारतको आवाज बनेको छ। बहुजन हिताई, बहुजन सुखाईको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 घण्टा नै सबै प्रमुख भाषाहरूमा समाचार र कार्यक्रमहरूको प्रसारण गर्दछ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री रिजिजूले भन्नुभयो कि आज सम्पूर्ण राष्ट्र आकाशवाणीसँग जोड़िएको छ। आकाशवाणीको माध्यमले एक भारत श्रेष्ठ भारतको भावना बलियो भइरहेको छ।
3: बहुत खुशी के साथ पूरे आकाशवाणी परिवार को बधाई देता हूं। 90 साल आपने पूरा किया है। 90 साल पूरा होने पर मेरे शुभकामनाएं हैं। पूरा देश आकाशवाणी के साथ जुड़ा हुआ है। आकाशवाणी के माध्यम से हमारा भारत एक भारत श्रेष्ठ भारत रहे, मेरा यह शुभकामना।
1: झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़भन्दा बढ़ी जमीनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले आफ्नो आदेश सुरक्षित राखेको थियो। अदालतले मुद्दामा पर्याप्त आधार र दस्तावेज रहेको र यस चरणमा आरोपीलाई बढ़ी गर्न नसकिने अवलोकन गरेको थियो। गत दिसम्बरमा दायर गरिएको निवेदनमा श्री हेमन्त सोरेनले आफू विरूद्ध

0: लगाएका आरोपहरू निराधार भएको र प्रवर्तन निदेशालयसँग पर्याप्त प्रमाणको अभाव रहेको तर्क गर्नुभएको थियो। निदेशालयले अदालतलाई जानकारी गराएको थियो कि अनुसन्धानको क्रममा संकलन गरिएका प्रमाण र कागजातहरू मुद्दा अगाडि बढ़ाउन पर्याप्त छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
2: हर घर सूर्य घर।
0: यो आकाशवाणी हो। अब रहल समाचार। भारत ब्रिक्स कृषि कार्य समूह अनि ब्रिक्स कृषि मन्त्रीहरूको महत्वपूर्ण बैठकको आयोजना गर्नेछ। यो बैठक मध्य प्रदेशको इन्दौरमा भोलिदेखि 13 जूनसम्म हुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज भोपालमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो यो बैठक यस वर्ष ब्रिक्सको भारतको अध्यक्षतामा भइरहेको छ। उहाँले भन्नुभयो ब्रिक्स एउटा शक्तिशाली वैश्विक मञ्च बनेको छ। विश्वको कृषि भूमिको लगभग 42% ब्रिक्स देशमा छ र विश्वको कुल खाद्यान्न उत्पादनको 45% हिस्सा ब्रिक्स देशमा छ। चौहानले यी बैठकहरूले ब्रिक्स देशहरूबीच कृषि सहयोगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।
3: खाद्य सुरक्षा पोषण और आजीविका, खाद्य सुरक्षा सुनिश्चित करनी है, भरपूर खाद्यान्न मिले, सुरक्षित और पौष्टिक भोजन और किसान की आय भी बढ़े और जीवन स्तर में भी सुधार हो। कृषि व्यापार और सहयोग, ये प्राथमिकता एक दूसरे देश में व्यापार की संभावनाएं भी बढ़े और सहयोग भी बढ़े, आपस में निवेश भी आए, टेक्नोलॉजी का आदान प्रदान भी हो, बाजार तक पहुंच भी आसान बने एक दूसरे देश में, ताकि मिलकर एक साझा प्रगति को बढ़ावा दे सके।
0: बैठकमा किसानको आय, रोजगारी, जीविकोपार्जन, कृषि ऋण र बजारको पहुँच वृद्धिमा केन्द्रित हुनेछ। बैठकमा खाद्य सुरक्षा, कृषि व्यापार, जलवायु अनुकूलन र कृषि नवप्रवर्तनका विषयमा पनि छलफल हुनेछ। पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले आज बिहान नेपाल सीमा नजिकैबाट प्रभावशाली तृणमूल कांग्रेस नेता जहाँगीर खानलाई पक्राउ गरेको छ। उनी सीमा पार गरेर भाग्ने प्रयास गरिरहेको आरोप छ। उनलाई थप सोधपूछको लागि कोलकाता ल्याइन्दैछ। गत महिनाको 21 तारीकमा फाल्टा विधानसभा सीटको लागि भएको पुनः मतदानपछि यो गिरफ्तारी भएको हो। मतदान हुनुभन्दा 48 घण्टा अगाडि जहाँगीर खानले नाटकीय रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए, तर उनको नाम मतदान पत्रमा तृणमूल कांग्रेसको चुनाव चिन्हसँगै छापिएको थियो। मतगणनापछि उनी चौथो स्थानमा रहे र भाजपा उम्मेद्वारले सीट जितेका थिए। आफ्नो पराजयपछि जहाँगीर खान आफ्नो घर र पार्टी कार्यालयबाट हराइरहेका थिए। कलकत्ता उच्च न्यायालयको अवकाश पीठले 5 एफआईआरको सम्बन्ध

0: हुनेछन्। कार्यशालाको मुख्य उद्देश्य ग्राम पञ्चायत र ब्लक पञ्चायत तहका नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष संवाद स्थापना गर्नु हो। कक्षा बाह्रको बोर्ड परीक्षाको उत्तर पुस्तिकाको लागि अनस्क्रिनिङ मार्किङ प्रणालीलाई चुनौती दिने सार्वजनिक हित याचिका पीएलआई सम्बन्धी मुद्दामा दिल्ली उच्च अदालतले आज केन्द्र र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई सूचना जारी गरेको छ। न्यायाधीशहरू नीना बन्सल कृष्ण र मधु जैन सम्मिलित डिभिजन बेन्चले राष्ट्रिय भारतीय विद्यार्थी संघले दायर गरेको याचिकामा केन्द्र र सीबीएसईबाट जवाफ मागेको छ। यस विषयमा अर्को सुनवाई 12 जूनमा हुने तय भएको छ। जनहित याचिकाले सीबीएसईद्वारा अपनाएको डिजिटल मूल्यांकन प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सरकारले भारत संचार निगम लिमिटेड बीएसएनएलसित कथित रूपमा जारी त्यो अधिसूचनालाई खण्डन गरेको जसमा दावी गरिएको छ कि भारतीय दूरसंचार नियामक प्राधिकरणले ग्राहकहरूको केवाईसी निलम्बित गरिरहेको छ र सिम कार्ड 24 घण्टामा ब्लक गरिनेछ। पत्र सूचना कार्यालयले यस दावीलाई पूर्ण रूपमा फर्जी बताएको छ। बीएसएनएलले पनि भनेको छ सिम केवाईसीसित सम्बन्धित कुनै सूचना जारी गरिएको छैन। पीआईबीले मानिसहरूलाई आफ्नो व्यक्तिगत र ब्याङ्क सम्बन्धी जानकारी कसैलाई पनि साझा नगर्न सुझाव दिएको छ। इजरायल र इरानले एक अर्का विरूद्ध बदला लिन आक्रमणहरू शुरू गरेका छन्। यसले पश्चिम एसियामा तनाव बढ़ाएको छ र युद्ध विराम प्रयासहरू अवरूद्ध गरेको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले प्रमुख इजरायली सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेको छ। यसले वायुसेना केन्द्रहरू नेवातिम र तेल नोफ विरूद्ध आक्रमण गरिएको बताएको छ। मीडिया रिपोर्टहरूका अनुसार यो कार्यवाही इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा गरिएको हो। यी पछिल्ला आक्रमणहरूले यस वर्षको 28 फरवरीदेखि जारी युद्धको अन्त्यको बारेमा अनिश्चितता बढ़ाएको छ। यसले शान्ति पुनर्स्थापनाको लागि सम्झौतामा पुग्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई पनि झट्का दिएको छ। जापानको मौसम विभागले फिलिपिन्समा आएको भूकम्पपछि तटीय इबारेकी प्रान्तदेखि ओकिनावासम्म सुनामीको आशंका व्यक्त गर्दै चेतावनी जारी गरेको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्समा 3 मिटर र मलेसियामा 1 मिटर उचाइसम्मका समुद्री छालहरू उठ्न सक्ने चेतावनी दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोड़ वञ्चित परिवारहरूको जीवनमा गरिमा सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले भन्नुभयो प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़ भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन् अनि आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोतागण नमस्कार। आजको समसामयिक समीक्षा
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण यहाँलाई पुनः सुनाइरहेका छौं कलाकार तेन्छेङरिङ लेप्चाको आवाजमा सजिएको यो लेप्चा लोकगीत। यसभन्दा अघि लिइरहेका छौं यो छोटो व्यावसायिक विराम।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

नमस्कार, मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौं। साथै हाम्रो यस प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजंघा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला स्टुडियोको घड़ी अनुसार अपरको 3:57 भइरहेको छ। तसर्थ हाम्रो आजको तेस्रो अधिवेशनमा रेडियो सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई न्यानो स्वागत तथा अभिवादन जनाउँदै प्रस्तुत गर्न लागिरहेको छौं आजको यस अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमको रूपरेखा। श्रोतालाई हाम्रो यस सँगैको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी दाजुभाइहरूका निम्ति कार्यक्रम शौर्य गाथा। 4:30 लेप्चा बाछाको कार्यक्रम तुङकुङ तुङला जस अन्तर्गत सुनाउनेछौ कलाकार नर्मित लेप्चाको आवाजमा गीत। साथै सिक्किममा अदुवाको खेतीमाथि एक वार्ता प्रस्तुत गर्नेछौ। 5:00 लिम्बू भाषाको कार्यक्रम नुसी छाङ अन्तर्गत सुनाउनेछौ प्रथममा समाचार अनि कलाकार माङहाङमा लिम्बूको आवाजमा

संगीत साथै लिम्बू लोकगीतमा समाजको चित्रण माथि एकवार्ड प्रस्तुत गर्नेछौं। 5:30 सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत आज हामी सुन्नेछौ विभिन्न कलाकारहरूको आवाजमा गीत साथै विश्व समुद्र दिवसको सन्दर्भमा एक वार्ता विषय रहनेछ समुद्री प्रदूषण र यसले ल्याएको समुद्री जीवनमा प्रभाव। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रचार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार र 6:05 प्रस्तुत गर्नेछौ ग्रामीण कार्यक्रममा मेरो अनुभव अनि मेरो अनुभूति जो भीम बहादुर गुरूङसँग लिएको अन्तर्वार्ता रहनेछ। 6:45 सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुन्नुहुनेछ नेपालीमा एक वार्ता विषय रहनेछ मोदी सरकारको विधागत 12 वर्षको काराकाललाई फर्केर हेर्दा प्रस्तुत गर्नुहुनेछ प्रकाश तिवारीज्यूले। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध संगीत र 7:35 कार्यक्रम युवावाणी रहनेछ भने रात्रि 8:05 हिन्दी गीत त्यसपछि 8:30 शास्त्रीय संगीतको कार्यक्रममा आज सुन्नुहुनेछ प्रवीण सुल्तानद्वारा ख्याल। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाई छ भने 9:30 पब्लिक स्पिक र अन्तमा रात्रि 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रिको ठिक 10:30 हाम्रो यो तेस्रो अधिवेशन सेवा पूरा हुनेछ। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा का।

0: Pakep sumra bache mangsewa samlo samema manghang ma yak thong mare quick law chure ala adang badang masire tagi latik tangsa sapcheng thik tarum beyang pachige nu kon sapcheng re thaming wa yak thong sapsok nu samila re thaming samdang nu kon sapcheng o ipr lokpa tutu GS yakthungba in tayung chogungangwa kerekle khepsumlo yakthung thimbere ningsang o kiyungba liga pisangba kerek khemlaba khemlama o huksogen jiba kanga siwaro ain anga erin yakthungma kandak ingsebung himlam adangba adang masire togi yakthung suwangren lathik o mulaba mingsoba social worker samit la samba ipr department ba joint director tutu gs yakthungba siksamba in tayung pokhyangwa adangba nu tangsa ningwa isom chogungla patta kerekle khepsumlo adangbe asiwaro
1: asiwaro
0: tiksige ko adangba re nisum sik kerek khemlaba khemlama au chekte abilena
1: inga khasle inga chai soreng thumlok giungba kartho pangbe giungba giungba kyang allo singa gantok chanbari hep mu ingara patta thengbele sukim yuku ba angyum ju hemu la sang se koto gantok ke mu yuang ba mure poke ele chogile alo se gantok ke mu yuang ra pata angyum ju ya bok se inga infon ten cha kai lok sukim yupo sigang as a joint director ami pemo phobo pokhang se alo ya bok sung la wa
0: yarik yarik nogen adang bare nisumang agap sum nu siksam bare kon ipr department o minglang ke bo khyang akin tong be
1: allo chai inga lasang ba chai 2000 mo regular pokhang ba khelle e tagi 1998 mo ke mo lasang ba as a calligrapher mbele ani yak tung bare sok sokin fund len development mungi wae mbele सुकिम हेराल्ड यामु वे सापोन हाङ र उक्सापले सापमाङ चाहिँ तगि थुप्पे चोकमा पर्ने भए एम्बेले एकाङ एन इसिक इङ्गाङ उक्साप क्यालिग्राफर उक्साप दाङबा मेमेटु क्यालिग्राफर हेप मुलासाङ भए
0: यरिक यरिक नगिन हेके गरे सिक्सम्बे क्यालिग्राफर नाम चाहिँ आलु जोइन्ट डाइरेक्टर के गरे मेम्बी आलु ग यरिक थोबुवाङ पोखे चुर्याङ वा कनिन कन्याम्बको थ्याङबेले कल आलु ग नेट वे टाइपिङ आएको दे याङथुङ बारे अनि कन याम्बक किजो गुले काक तगि आखेन थुम्याङ वाइल थ्याङले हुकले सबमा
1: पर्छ एम्बेले चाहिँ आर फन्डले डेभलप मेमुङै भए एम्बेले आर वे हार्याङ नम्बा तुखे मिजुगाङ वा थ्याङबेले टेक्स्ट बुक हाङ आर तगि बिबी मुरिङला हाङले साप्तुबा जम्मा आलु आङ खोथेत टेक्स्ट बुक हा जम्मा हुक्साप प्लाममै हुने साप्तुबा हुक्साप प्लाममै थुप्पे पोख्याङ चाहिँ अनि करेक्टली अनि रुम हेक्याङ एगाङ आर सुकिम हेराल्ड लपमा पुङ केरा सुकिम युपोरे देन टेन्डिङ मेजुगाङ चाहिँ सुकिम हेराल्ड वे वे इङसा सापन हाङ जम्मा हुक्साप प्लामे साप मिसाप तुवाङ चाहिँ थुपेत मेजुगुर मे होए एम्बेले सारी तुख तुखे भए थ्याङ थ्याङ बेले आर हुक्साप सापमा रक मेनाङ हेले टेक्निकल खेन च्याम वाङ वे हेन्ना केरेक र आलु याकथुङ बारे आलु बा याकथुङ बारे आलु बा वेन्छुआ रे मेनी रुनसाङ एन मेनी आर हुन्छ एङ्काल एक्सपिरियन्स होपसाङ एम्बेले चाहिँ एम्बेले बा सापसक एम्बारे चाहिँ यो अलिक तुखी
0: यरिक यरिक नगेन नु कन्नु तङदङ सिक्सम्बा रे नेजुम्बो याम्बकङ यरिक कि जोगुला कि वा मेम्बी हेले जोगुले कन् नेजुम्बो याम्बको अति नातिन लक ओ लक कि बोख्याङ वा सिक्सम्बा
1: अरू चाहिँ

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्समा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय स्टुडियोको घडीमा 6:05 भइरहेको छ र प्रस्तुत छ दैनिक ग्रामीण कार्यक्रम।

ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी विभिन्न ग्रामीण सम्बन्धित विषयहरू लिएर उपस्थित हुने गर्छौं र भनिन्छ आगो ताप्नु मुढाको कुरा सुनौ बुढाको। प्रत्येक सोमबारको दिन हामी कार्यक्रम कुरा सुनौ बुढाको मेरो अनुभव अनि मेरो अनुभूति समाजमा भोगेका जति पनि हाम्रो राज्य सिक्किमका वरिष्ठ नागरिकहरूसित हामी भलो कुसरी अर्थात कुराकानीहरू गर्ने गर्छौं र उहाँले भोगेका अनुभव अनि अनुभूतिहरू बारे र आज हामी माझ एकदमै वरिष्ठ महानुभाव हामी माझ हुनुहुन्छ

0: र सर्वप्रथम हजुरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्कार
0: हजुर, र तपाईँको परिचय दिनुहुन्छ कि कहाँबाट हुनुहुन्छ होला?
1: म त दोभान पर्मी।
0: र तपाईँको शुभ नाम बताइदिनुहुन्छ कि?
1: भीमबहादुर पुरी।
0: र तपाईँ पर्बिङ गाउँका हुनुहुन्छ, अहिले कति वर्ष पुग्नु भयो होला?
1: 72 वर्ष पुगेँ म।
0: हजुर हजुर, र 72 वर्षको उमेरमा अहिले यो बुढेसकाल उमेरमा है कस्तो प्रकारले समय बिताउँदै हुनुहुन्छ होला?
1: समय त साग सब्जी लगाउनु, मकै गोड्नु, मकै छरेर
0: हजुर,
1: अन्त बाख्रालाई घाँस खोले, अब अन्त कुखुरा बाछा पोल्ट्री
0: कुखुरा पनि पाल्नु भएको छ, गाई बस्तु पनि पाल्नु भएको छ।
1: हजुर,
0: यसरी नै तपाईँले अब 72 वर्षको उमेरमा आफ्नो समय बिताउँदै हुनुहुन्छ।
1: हजुर,
0: अनि को को हुनुहुन्छ होला परिवारमा?
1: परिवारमा अब बुहारीहरू त यहाँ छैन, आफ्नो ड्युटीमा छ।
0: हजुर,
1: अन्त दुई छोरा र हामी बाउ आमा।
0: हजुर,
1: छोरीहरू सबै बिहा भइसकेको।
0: ए हजुर, कति बहिनी छोरीहरू?
1: छ बहिनी छोरी, दुई भाइ छोरा,
0: जम्मा गरेर तपाईँको
1: छोराछोरीमा
0: 8 जना।
1: हजुर,
0: छोरीहरू सबै बिहे दान गरिदिनु भयो तपाईँले?
1: हजुर,
0: अहिले घरमा दुई भाइ छोरा अनि तपाईँको श्रीमती अनि तपाईँ हुनुहुन्छ।
1: हजुर,
0: र अहिले भनेपछि बस्तीमै एकदम व्यस्त हुनुहुन्छ?
1: हजुर,
0: खेतीपाती लिएर है गाई बाख्रा इत्यादि सबै हेर्नुहुन्छ तपाईँले है?
1: हजुर
0: हजुर हजुर। अच्छा, तपाईँको गाउँको विषयमा अलिकति बताइदिनुहुन्छ कि त्यो पर्बिङ भन्ने गाउँ कस्तो प्रकारको गाउँ हो, लेक हो कि औल हो, कस्तो प्रकारको त्यहाँ वातावरणहरू छ, बाटोघाटोहरू, स्कुलहरू, अस्पतालहरू सम्बन्धित आदि विषयमा बताइदिनुहुन्छ कि?
1: हजुर, हामी चाहिँ 15 दोभान हो।
0: हजुर,
1: अन्त त्यहाँदेखिको माथेर लोअर पर्बिङ।
0: हजुर,
1: त्यहाँबाट बिच पर्बिङ।
0: हजुर,
1: त्यहाँबाट उता गएर खोप पर्बिङ, अन्त त्यहाँबाट चाहिँ उपर पर्बिङ 4 भन्छ।
0: हजुर हजुर,
1: अन्त स्कुल हाम्रो यहाँ चाहिँ 15 दोभानमा 8 क्लासको छ।
0: हजुर,
1: अन्त त्यहाँबाट गएर माथि पर्बिङमा मात्र छ, डिस्पेन्सरी यहाँ चाहिँ छैन।
0: हजुर,
1: त्यति नै हो।
0: हजुर हजुर, अनि अब स्वास्थ्य सम्बन्धित के कस्तो प्रकारको व्यवस्थाहरू छ होला, अस्पतालहरू?
1: अस्पताल त हामी नामथाङ जानुपर्छ।
0: ए, भनेपछि अस्पताल नामथाङ जानुपर्छ भन्ने, सौदा खाने बजार पनि नामथाङै होला?
1: हजुर, सौदा नामथाङ।
0: हजुर,
1: सिङथाम खान्छ।
0: ए हजुर। अच्छा, तपाईँको अब सुरुदेखि लिएर है बाल्यकालीन अवस्थादेखि लिएर किशोर अवस्थादेखि अनि यो वर्तमान अवस्था बारे यसो हामीलाई बताइदिनुहुन्छ कि? र सर्वप्रथम अब बाल्यकालीन अवस्था कस्तो प्रकारले बिताउनु भयो, र तपाईँले कति शिक्षा प्राप्त गर्नुभयो होला, कति पढ्नुभयो होला?
1: मैले शिक्षा त पढ्दै पढिन, उहिले स्कुल थिएन।
0: हजुर,
1: अन्त दुःख थियो, अब त्यस कारणले गर्दा बाउ आमाले अटेन्ड गर्दैन।
0: ए हजुर हजुर, भनेपछि अब धेरै दुःखहरू झेल्नु पर्यो है गाउँ बस्तीमा बसेर, र कतिवटा कारण बस हुन्छ है, अब त्यही कारणले अब शिक्षाबाट है वञ्चित हुनु पर्यो।
1: हजुर,
0: भनेपछि अलिकति पनि पढ्नु भएन तपाईँ?
1: म पढिन।
0: अनि बाल्यकालीन अवस्था चाहिँ कस्तो प्रकारले बिताउनु भयो होला? अब तपाईँ स्कुल पनि पढ्नु भएन भन्दै हुनुहुन्छ, र के गर्नुभयो होला बाल्यकालीन अवस्था?
1: मैले तपाईँको खेतीहरू लगाएँ।
0: हजुर,
1: साग सब्जी लगाएको, नानीहरू केही सब्जीहरू बेचेर स्कुल पढाएँ।
0: हजुर,
1: अन्त खेती गर्यो, खेतीले खानु पुग्थ्यो।
0: हजुर,
1: अब बाबा आमा हुनुहुन्थ्यो, बाबा आमाले अब त्यस्तै गाई बाख्रा भेडा त्यस्तै अब गोठला गरेर हामी हुर्किएको।
0: हजुर हजुर, पढ्नु चाहिँ पाउनु भएन?
1: पढ्नु पाइएन।
0: अब धेरै कारण छ है पढ्नु नपाउने पनि, र अब यसरी नै तपाईँ अब हुर्केर ठुलो हुनुभयो है, र किशोर अवस्था कसरी बिताउनु भयो? जब तपाईँ अब अलिकति बाल्यकालीन अवस्थाबाट है बढेर हुर्केर है किशोर अवस्थामा चाहिँ कस्तो प्रकारले बिताउनु भयो होला?
1: त्यही त मैले फर्सी, काँक्रा, इस्कुस, सिमी, साग, पिरो यस्तो लगाएँ, अन्त त्यो फलेपछि बेचेँ।
0: हजुर,
1: अन्त त्यसले नै अब बजारमा लग्यो, आफै बेच्यो, व्यापारीलाई दिएन, आफै बेच्यो, ल्यायो सरसौदा, त्यहाँबाट खान्थ्यो।
0: हजुर हजुर,
1: नानीहरूलाई अब पेदान भएपछि चाहिँ नानीहरू भयो, नानीहरूलाई त्यसरी नै स्कुल जोइन गरेको, स्कुल पढाएँ।
0: हजुर,
1: त्यस्तै गर्दै गर्दै अब नानीहरू नि छोरीहरू सबै जहिलाई गइसक्यो, अब छोराहरू थियो। छोराहरूलाई पढायो, अब दुईटा छोरामा जेठा छोरा चाहिँ कम्ती पढ्यो, अब पढ्नु मानिन,
0: हजुर,
1: कान्छा छोरालाई चाहिँ माथि बुटुक कलेज चाहिँ पास गराए। अब त्यति बेला त अब त्यो यो वर्षाकै फिटहरू यस्तो केही थिएन हामी जन्मिन,
0: हजुर,
1: अब हाम्रो चाहिँ लो कन्छ,
0: हजुर,
1: अन्त लोबाट चाहिँ हामीले जन्मेको बाढबाट चाहिँ त्यो टिपेर लोबाट गन्थ्यौँ वर्ष।
0: र तपाईँ जब केटौली उमेरमा भनौँ न है, किशोर अवस्थामा भनौँ न, त्यति बेला बस्तीमा के साग सब्जीहरू उत्पादन हुन्थ्यो होला?
1: त्यति बेला त अब साग सब्जी त इस्कुस, काँक्रा, फर्सी, घिउ सिमी, सब्जी सिमी, साग त्यस्तै हुन्थ्यो।
0: ए
1: तिते करेलाहरू,
0: तिते करेला,
1: हजुर,
0: अनि बजारमा लगेर बिक्री हुन्थ्यो कि हुन्थेन होला, बजारमा लानु हुन्थ्यो कि हुँदैन होला?
1: बिक्री हुन्थ्यो कम्ती दाममा, अलिक कम्ती दाममा बिक्री हुन्थ्यो,
0: हजुर। भनेपछि अब खेतीपाती उब्जनी गरेर त्यसको भाउ चाहिँ राम्रोसितले पाउनु हुन्थेन?
1: हजुर, तर पैसा महँगो चिज जस्तो थियो नि त्यति बेला।
0: ए हजुर, अनि बाटोघाटोको व्यवस्था कस्तो थियो होला त्यति बेला?
1: बाटोघाटो त अब गाडी थिएन, रोड थिएन, अन्त बोकेर लग्यो, बेसी भारी छ भने बाटोमा बस्यो सिङताम जान्दा,
0: हजुर,
1: अन्त त्यहाँबाट बिहान राति गएर सिङताम बेच्यो बेच्यो अन्त फर्केर आउँथ्यो।
0: ए हजुर। अनि गाडी घोडाको व्यवस्था थियो कि थिएन होला, हिँडेर जानु पर्थ्यो कि?
1: गाडी घोडा केही थिएन नि, हिँडेर जानु हिँडेर आउनु थियो नि,
0: खाली खुट्टै,
1: खाली खुट्टा,
0: जुत्ता चप्पलहरू थिएन?
1: जुत्ता चप्पल थिएन नि त्यति बेला,
0: हजुर। र कति वर्षको उमेरमा बिहा गर्नुभयो होला तपाईँले?
1: त्यही त मेरो चाहिँ वर्ष चाहिँ 19 वर्षको पुगेको बेलामा बाबाले बिहा गरिदिएको
0: हो,
1: 16 वर्ष पुगेको थियो,
0: हजुर हजुर,
1: त्यति बेला बिहा गरिदिएको बाबा मम्मीले।
0: ए त्यति बेला अब मागेर बिहा गर्ने नै चलन थियो कि भगाएर बिहा गर्ने चलन थियो होला?
1: त्यति बेला माग्दा नि हुन्थ्यो, भगाउँदा पनि हुन्थ्यो,
0: हजुर हजुर,
1: अन्त मेरो चाहिँ भगाएर ल्याएको।
0: ए र माग्ने बेलामा चाहिँ कस्तो प्रकारको चलन थियो होला हौ त्यतिखेर?
1: माग्ने बेलामा तपाईँको अब केटा केटी अन्त बाउ आमा अन्त गएर
0: रीतिहरू बुझाउनु पर्थ्यो,
1: होइन त्यो चाहिँ माग्दा
0: माग्दा, हजुर हजुर
1: हजुर, त्यहाँबाट बाउ आमा

0: आमाले छोरालाई राख्नुभएको थियो अन्त छोराले नमस्कार गर्यो अन्त त्यहाँबाट बाउ आमाले भन्थ्यो तपाईँको छोरी यसरी हुर्किएको रहेछ मेरो छोरा नि हुर्किएको छ अन्त माग्नु आएको कसो गर्नुपर्ने हो के गर्नुपर्ने दिनुहुने कि नहुने भनेर बाबा आमाले भन्नुहुन्थ्यो अन्त त्यहाँबाट चाहिँ अब केटा र केटी राजो बाजो छ भन्यो भने अब उता केटीको बाउ आमाले कोही केटीको बाउ आमाले चाहिँ छोरीलाई सोध्नुपर्छ भन्थ्यो अन्त कोहीले चाहिँ हुन्छ म मेरो छोरी हुर्किएको छ म दिन्छु ल न त माग्नु आएछ जातको कुटुम्ब आएछ जातलाई दिन्छु भन्थ्यो अन्त त्यहाँबाट सायद हेरेर आउनु अब लानु नि त भन्छ केटीको बाउ आमाले अन्त त्यहाँबाट सायद हेरेर चाहिँ गएपछि चाहिँ ल है अब आगो है भन्थ्यो अन्त त्यहाँबाट गयो अब अन्त भुलको ठुङ्गा राखेर चाहिँ अन्त त्यहाँबाट बाउ आमाले गएपछि चाहिँ भोलिपल्ट चाहिँ केटी लिएर हिँड्थ्यो त्यस्तो थियो
1: अब यो त भयो केटी माग्नु जाँदाखेरि कतिवटा दस्तुरहरू भनौँ है हामीले अब दस्तुर पनि मान्नु पर्दछ होइन र मगनी भइसकेपछि जब बिहाको तारिक तय हुन्छ होइन र बिहाको प्रचलन भनौँ न विवाहको प्रचलन दस्तुरहरू कस्तो प्रकारले गर्थ्यो होला त्यति बेला
0: हजुर अब त्यो चाहिँ अब ब्याउटी मैतीले बाउ आमाले ब्याउटी उतै राख्छु म पढ्ने जान्छु भन्यो भने
1: हजुर
0: अब ब्याउलाको बाउले चाहिँ वर्षा भन्छ
1: हजुर
0: वर्षा टेक्छ अन्त ब्याउलालाई सिँगार अब सिँगारेर त्यहाँबाट फिर्ता बाँधेर अन्त जान्छ जग्गेमा बस्नुपर्छ
1: हजुर
0: अन्त जग्गेमा ब्याउलीलाई उता अब के मागेको हुन्छ केटीले सुन माग के सुन माग्यो कि मडवारी माग्यो ढुङ्गी बुलाकी
1: हजुर
0: त्यो माग्छ भन्यो भने त्यो लगेर चाहिँ अन्त ब्याउलीलाई उता जिम्मा दिन्छ अन्त ब्याउली घरभित्रबाट चाहिँ खाना पात लुगा लगाएर आगो हुन्छ अन्त जग्गेमा ब्याउला ब्याउली बसेर जग्गे गर्छ अन्त सिन्दुर पोते नि त्यही जग्गेमा लगाइदिन्छ
1: हजुर हजुर हजुर अब बिहेको दिनमा त है गाउँ घरको छर छिमेकी समाजहरू निम्तो दिने दस्तुर छ होइन अहिले पनि त्यस्तै चलन चलिरहेको छ र त्यति बेला अब गाउँ घरको जति पनि समाजका अनि छर छिमेकीहरू आएपछि है उहाँहरूलाई अब यसो खानपिनको व्यवस्था त मिलाउनु पर्यो होइन त्यति बेला त अब अहिलेको जस्तै दुनियाँभरको है चिजबिजहरू त थिएन यसरी अब खेतको गरममै बसेर टपरामा भात खानु पर्थ्यो होइन
0: के
1: कसो हो
0: डुनामा
1: हजुर
0: डुना भन्थे नि त्यो त
1: हजुर टपरा
0: हजुर त्यो बारीमा यसरी लय नै बस्थ्यो अन्त डुनामा भात डुनामा मासु
1: हजुर
0: झोल डुनामा झोल लायो
1: हजुर
0: अन्त डालोमा लायो
1: हजुर
0: डालोबाट चाहिँ बाँड्थ्यो चोक्का चाहिँ
1: हजुर
0: अन्त कतिजना घरमा बसेको छ त्यतिजनालाई पनि भात मासु
1: जन्तीलाई पनि राम्रोसितले बिदाबारी गर्ने गरिन्थ्यो
0: हजुर जन्तीलाई अब आज टाढो छ भने आज पाँच वर्ष
1: हजुर
0: ब्याउला ब्याउली जन्तीहरू भोलि फेरि पुरै खाना दाना गरेर अन्त पठाउँथ्यो
1: हजुर बिहा कार्यमा त अब खानपिनको साथसाथै मनोरञ्जन पनि धेरै रमाइलो हुन्थ्यो होला नि त त्यति बेला
0: अब बेलुका चाहिँ डोरी गीत गाउँथ्यो
1: हजुर
0: डोरी गीत गायो बस्यो
1: हजुर प्राय जस्तो अब त्यति बेला रातिकै बिहा हुन्थ्यो होला
0: हजुर
1: रातभरि डोरी गीत गायो है मनोरञ्जन गर्ने गरिन्थ्यो होइन
0: हजुर डोरी गीत गायो अन्त त्यहाँबाट तपाईँको नाच्ने नाचिरहेछ केटाकेटी गीत गाउने गीत गाइरहन्थ्यो
1: हजुर
0: त्यस्तो थियो
1: अनि अब उहिले अब यसो अब यो दसैँ तिहारहरू कस्तो प्रकारले मनाउनु हुन्थ्यो होला
0: दसैँ तिहार त उहिले त सुख थिए त्यो तपाईँको अहिले जस्तो होइन अब मकै टिकाको दिन चाहिँ तपाईँको त्यो बजारमा चामल अलिकति ल्यायो त्यही चामल यसो मकैको चामलसँग मिसाएर टिकाको दिन चाहिँ खान्थ्यो
1: हजुर
0: अन्त दिवालीमा पनि त्यही हो एक दुई केजी चामल ल्यायो, त्यही भाइटिकाको दिन चाहिँ मिसाएर यसको सबै पाहुनाहरूको अब चेलीहरूको माइतीहरूलाई त्यसै दिन्थ्यो।
1: हजुर हजुर। अनि अब खेतीपाती सम्बन्धित कुरा गर्दाखेरि खेतीपातीमा चाहिँ अब खेतालाहरूलाई है अब यसरी बोलाएपछि है कस्तो प्रकारले चाहिँ खेतालाहरूलाई चाहिँ खानपिनको व्यवस्था अनि रोजहरू मिलाउनुहुन्थ्यो होला?
0: त्यति बेला त तपाईँको पैसा हुँदैन, अन्त अब मकै
1: हजुर,
0: अन्त अब दिउँ बिहान 9 बजी टक्कै मिलमा लाग्थ्यो
1: हजुर,
0: अन्त दिउँसो अब 1-2 बजी खाजा दिन्थ्यो। र चाहिँ अब मकै गोड्दाखेरि चाहिँ हामीले चाहिँ उहाँ गहुँ त्यस्तो छर्थ्यो
1: हजुर,
0: अन्त उहाँ भुट्यो झाँतोमा मिन गरेर पिसेर सातु बनायो
1: हजुर,
0: खाजा दिउँसो त्यसै टाइम मात्रै हो खेतालाई।
1: ए हजुर हजुर।
0: भात छैन, बेकारी छैन, बेसी छैन।
1: हजुर हजुर। अनि अब त्यति बेला चिजबिजको दामहरू कस्तो थियो होला मूल्यहरू?
0: त्यति बेला त चिजबिजको त दामै छैन नि तपाईँको,
1: हजुर
0: दामै छैन। आलु तपाईँको ठुल्ठुलो फुट्टा भन्थ्यो फुटेको,
1: हजुर
0: त्यो ठुल्ठुलो आलु अब 4 आना केजी 8 आना केजी केजीको
1: केजीको 4 आना 8 आना
0: हजुर।
1: ए
0: बजार लगेर बेच्यो त्यति बेला 1-2 मन होइन नि आलु,
1: हजुर
0: 10 मन 12 मन 20 मन त्यस्तो बेच्छौँ हामीले।
1: ए हजुर।
0: अन्त अब खेतलाहरूको त्यति बेला अब होइन औलको आलु किनिदिनु अन्त अचार बनाइदिनु है भन्छु
1: हजुर,
0: अन्त खेतलाको रोज्दै खाना
1: हजुर।
0: अन्त हामीले चाहिँ भन्छौँ आलु जे त हुँदैन त हौ बरु उहाँकै सातु खानु नि भन्दाखेरि उहाँकै भएको छ उहाँको सातु आलु यहाँ खान्छु नि हामी खाजा भन्थ्यो। अन्त ल ल भने आलु किन्यो अन्त खेतलालाई चाहिँ दिन्थ्यो।
1: ए हजुर। अनि अब खेताला पात जाँदाखेरि यसो अब साथी भाइहरूसित यसो मनोरञ्जन पनि त गर्नुहुन्थ्यो होला अलिअलि, यसो रमाइलो ठट्यौली है अनि यसरी लोकगीतहरू गाएर साथीभाइसित है, र हजुरले आफूले जानेको अलिकति है लोकगीतहरू यसो हाम्रो श्रोता समक्ष यसो सुनाइदिनुहुन्छ कि?
0: सुगाउनु भक्तिमा सुगाउनु भक्तिमालाई
1: धेरै राम्रो तपाईँले लोकगीत गाएर हाम्रो श्रोता समक्ष प्रस्तुत गरिदिनु भयो, र उहिले हेरेर अहिले तपाईँको बिचमा कतिको परिवर्तन आएको छ होला?
0: उहिलेको हेरी त अहिले सबैलाई
1: हजुर
0: स्वर्ग छ,
1: धेरै राम्रो छ, धेरै प्रगति भएको छ हजुर हजुर।
0: घुमाइफिराइ गर्ने मान्छेलाई त छ नि तपाईँको एउटा कुकुर भाले 3 केजीको भने आइहाल्छ
1: हजुर,
0: उहिले त 3 केजी नै 4 केजी त्यो चौलाई खेच्छु
1: हजुर हजुर,
0: अन्त बेसी भनेको 1 रुपियाँ 2 रुपियाँ नभए 8 आना हो
1: हजुर कुखुरा। ए भनेपछि अब यो कुखुरा बाख्रा मात्रै नभएर अरू क्षेत्रमा पनि धेरै प्रगति भइसकेको छ नि त होइन, बाटोहरू बिजुलीहरू
0: अहिले त बिजुली सबै खाना पकाउने पानी तताउने नुहाउने पानीहरू लुगा धुने सब बिजुलीले आइपुग्यो,
1: बिजुली पनि घर घरमा आइपुगेको छ
0: हजुर
1: हजुर। र अहिलेको केटाकेटीहरूलाई नानीहरूलाई कस्तो प्रकारको सरसल्लाह राख्न चाहनुहुन्छ होला?
0: मेरो त अब 2 भाइ छोराहरू आफूको लगानी छ, उनीहरू बेलुका राति आउँछ, कोही बेला त कान्छा छोरा त 2 बजी 3 बजी राति आइपुग्छ।
1: अहिलेको नानीहरूलाई केटाकेटीहरू
0: हजुर
1: के भन्न चाहनुहुन्छ भने?
0: त्यही त केटाकेटीहरू त अहिले त स्वर्गमा छ नि, अहिले मेरै छोरा छोरी बुहारीहरू स्वर्गमा छ, नानीहरू त झन् स्वर्गमा छ त्यो
1: हजुर हजुर। अब उनीहरूलाई के भन्न चाहनुहुन्छ होला?
0: मैले
1: हजुर
0: अब के भन्नु र नानीहरू

0: राम्रो पढ नपुरी नपाउँदा नि पढेकोले चाहिँ पढेको दिमाग बेग्लै हुन्छ, गरिब खान्छ, पैसा रुपियाँको केही खाँचो हुँदैन, केहीमा हुँदैन पढेको मान्छेलाई भन्छु।
1: हजुर हजुर, राम्रो राम्रो संस्कारहरू सिक्ने आमा बाबाबाट होइन।
0: हजुर, अन्त नबोलिनु, अब धनीको छोराछोरीले चाहिँ बाउ आमाले जति कमाइराखेको छ
1: हजुर,
0: अन्त अब राम्रो शिक्षा लिनु बरु, चाहिँ घरमा आउनु छुट्टी स्कुल भएपछि बाटोमा साथीभाइसँग नबोलिनु भन्छु म त। मेरै नानीहरू नभए पनि म गाउँलेको नानीहरूलाई चाहिँ त्यो भन्छु।
1: हजुर हजुर, र धेरै खुसी लाग्यो तपाईँसित भेटघाट गरेर, र एकदमै तन्दुरुस्त रहनुहोस्, सुस्वास्थ्य रहनुहोस्, हामी तपाईँको सुस्वास्थ्यको कामना गर्दछौँ है। त्यति भन्दै तपाईँसित फेरि पनि हामी भविष्यमा भेटघाट गरेर बातचित गरौँ ल, र यति भन्दै हजुरसित बिदा लिन चाहन्छु। नमस्कार।
0: नमस्कार।

आदरणीय श्रोताहरूले आजको यस विशेष कार्यक्रम मेरो अनुभव अनि मेरो अनुभूति कार्यक्रम कुरा सुनु बुढाको एक वृद्ध अवस्थामा रहेका महानुभावसितको कुराकानीलाई र यो बुढोसकालको समयमा पनि खेतीपाती पशुपालन अनि समाज कार्यमा उहाँ अति नै अहिले पनि व्यस्त हुनुहुन्छ र उहाँ हुनुहुन्छ पर्विङ गाउँबाट श्री भीमबहादुर गुरुङ र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं रमाइलो गरौं एउटा लोकगीत सुनेर

लौता श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोता भर्खरै सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। श्रोता अब 6:40, 45 अनि 50 मिनटमा सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुनाउनेछ नेपालीमा एक वार्ता। विषय रहनेछ मोदी सरकारको विधागत 12 वर्षको कराकललाई फर्केर हेर्दा। यसलाई प्रस्तुत गर्नुहुनेछ प्रकाश तिवारीले। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध सङ्गीत भने 7:35 कार्यक्रम युवावाणीमा आज सुन्नुहुनेछ महासागरको संरक्षण जलवायुको सन्तुलन। रात्रि 8:05 हिन्दी गीत। त्यसपछि 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रममा आज सुन्नुहुनेछ प्रवीण सुल्तानद्वारा ख्याल। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अङ्ग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट छ भने 9:30 पब्लिक स्पिक र अन्तमा रात्रि 10 बजेबाट यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रिको ठिक 10:30 हाम्रो यो तेस्रो अधिवेशन सेवा पुरा हुनेछ। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षेपमा जानकारी।

श्रोतैयो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार बितेको 24 घण्टामा राजधानी गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापमान 23.5 डिग्री सेल्सियस र न्यूनतम तापमान 17.8 डिग्री सेल्सियस र वर्षा 8.4 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा गडाङ गुरुङको साथमा वर्षा हुने सम्भावना रहेको सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी। सो पुरा भयो। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोता, अबको केही समयमा हजुरले सुन्नुहुनेछ याङ्की याल्मुको शर्मा सजिएको गीत। त्यसपश्चात हजुरले यस केन्द्रको प्रादेशिक समाचार सुन्नुहुनेछ क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सेवा, सुशासन र गरीबहरूको कल्याणमा समर्पित 12 ऐतिहासिक वर्ष पूरा भएको अवसरमा सिक्किमको जनताले वहाँलाई हार्दिक बधाई र शुभकामना दिएको छ। श्री मोदीको नेतृत्वमा विगत 12 वर्षमा पूर्वोत्तरमा अभूतपूर्व पूर्वाधार विकास भएको छ। मणिपुर र मेघालय पहिलो पटक रेल सञ्जालमा जोड़िएका छन् भने सिक्किम र अरूणाचल प्रदेशले हवाई सम्पर्क प्राप्त गरे, जसले गर्दा मानिस, अवसर र बजारहरू पहिले भन्दा धेरै नजिक आए। राष्ट्रिय राजमार्गहरूको 16,200 किलोमिटर भन्दा बढ़ी विस्तारका साथ आर्थिक वृद्धिलाई सुदृढ़ पार्दै, गतिशीलता बढ़ाउँदै र विकासका लागि नयाँ अवसरहरू खोल्दै यो क्षेत्र पहिले भन्दा बढ़ी जोड़िएको छ। सिक्किम पछौटे वर्ग आयोगकी अध्यक्ष कविता सापकोटाले नयाँ दिल्लीस्थित आयोगको कार्यालयमा राष्ट्रिय पछौटे वर्ग आयोग एनसीबीसीकी अध्यक्ष साध्वी निरञ्जन ज्योतिसँग भेट गर्नुभयो। बैठकको क्रममा पछौटे वर्गको कल्याण, विकास र सशक्तिकरण सम्बन्धी मुद्दाहरूमा छलफल भयो। संस्थागत समन्वयलाई सुदृढ़ पार्ने र पछौटे समुदायको सामाजिक आर्थिक उत्थानका लागि लक्षित पहलहरूलाई अगाडि बढ़ाउने कुरामा छलफल केन्द्रित थियो। सुश्री ज्योतिले सिक्किमको प्राकृतिक सौन्दर्य र समृद्ध जैविक विविधताको प्रशंसा गर्दै भविष्यमा राज्यका प्रसिद्ध अर्किड गार्डनहरूको भ्रमण गर्ने आफ्नो चासो पनि व्यक्त गर्नुभयो। राष्ट्रिय तथा राज्य आयोगहरूबीच निरन्तर सहयोग मार्फत पछौटे वर्गको हित र कल्याणलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धताका साथ बैठक समाप्त भयो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले सिक्किम राज्य स्थापनाको 50 वर्ष पुगेको अवसरमा आज सूचना भवनमा अनलाइन फोटोग्राफी प्रतियोगिताको पुरस्कार समारोह आयोजना गर्यो। विभागका अध्यक्ष असित राई कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उत्कृष्ट प्रविष्टिहरूको सम्मानमा विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। करण हाङकिम राईले पहिलो पुरस्कार प्राप्त गरे भने प्रीतिसा प्रधान र उगेन गुरूङ क्रमशः दोस्रो र तेस्रो भए। उनीहरूले 50,000, 30,000 र 20,000 रूपियाँको नगद पुरस्कार प्राप्त गरे। 5,000 रूपियाँका 10 सान्त्वना पुरस्कारहरू पनि प्रदान गरियो। कार्यक्रममा फोटोग्राफर, पुरस्कार विजेता, सरकारी अधिकारी र आमन्त्रित अतिथिहरूको सहभागिता थियो। 3 देखि 7 जूनसम्म देहरादूनमा आयोजित 5 केआईओ सब जूनियर क्याडेट र जूनियर राष्ट्रिय कराते च्याम्पियनशीप 2026 सिक्किमले 2 रजत पदक जित्यो। सब जूनियर महिला 9 वर्ष व्यक्तिगत कातामा याङछेन तामाङ र सब जूनियर पुरूष 11 वर्ष प्लस 45 किलो व्यक्तिगत कुमितेमा प्रद्युम प्रधानले राज्यका लागि 1-1 रजत पदक जिते। सिक्किम राज्य कराते डो संघले पदक विजेताहरू र सम्पूर्ण सिक्किम टोलीलाई च्याम्पियनशीपमा प्रशंसनीय प्रदर्शनका लागि हार्दिक बधाई दिएको छ। टोली 11 जूनका दिन सिक्किम पुग्ने भएको छ। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले विगत 3 वर्षमा राज्यको आत्महत्या दरमा निरन्तर गिरावट भएको रिपोर्ट गरेको छ, जसले बलियो मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम प्रयासहरूको प्रभावलाई प्रतिविम्बित गर्दछ। आत्महत्या दर 2022 43.1 प्रतिलाख जनसंख्याबाट घटेर 2023 40.2 र 2024 36.3 पुगेको छ। यो उपलब्धिले राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रम, टेलिमानस सिक्किम इन्सपायर्स, जिल्ला मानसिक स्वास्थ्य कार्यक्रम र विद्यालय, समुदाय, स्थानीय निकाय, गैर सरकारी संस्था, पुलिस र अन्य सरोकारवालाहरूसँगको साझेदारी मार्फत स्वास्थ्य विभागको सामूहिक प्रयासलाई प्रतिविम्बित गर्दछ। विभागले सबै नागरिकहरूलाई सतर्क रहन, भावनात्मक पीड़ा भोगीहरूलाई सहयोग गर्न, मदत लिन प्रोत्साहित गर्ने अपील गरेको छ। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत जिल्ला उद्योग केन्द्र पाकिमले सिक्किम उद्यमशीलता तथा आर्थिक विकास एसईईडी सेल संघको सहकार्यमा आज छलमथाङ पाचेखानी जीपीयू र पूर्वी पण्डम जीपीयूमा रेजिङ एण्ड एक्सिलरेटिङ एमएसएमई पर्फर्मेन्स पहल अन्तर्गत एक दिने जागरूकता कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमोंग सुत गोंग तक गुम सुत लेन ओगेन नो कपलम से नोंग ओ रेंजोंग सा लियंग तेन मु चोंजत कथक नरेंद्र मोदी सा गुलोन का लेंटप अरिम जुंग अन क्योन बु सा रिम तन का अमो बो नाम कतिन या थप गुन छोंग उन थो बु सा चमछत का हम का अग्याप टोंग तो टोंग नोंग थो बनिमो रेन नरेंद्र मोदी सा गुलोन का हानमु नाम कतिन या थप नन चुग्योम चुक्लात सुर सा अजुक तारवत पोंग सिम्बु उन थो बनिमो मणिपुर अन मेघालय हानमु चत का तंगरिल अदंग का शोक थोबोनी गोंग रेंजोंग उन अरुणाचल प्रदेश नन सुकमुत लोम अशोक दुप थोबोनी मो सरेनन मुरो सोंग अथ्युन पोंग थोम पोंग रेम हान लेन लान दोब दिन का बुदी थोबोनी मो मिनोर तुंगवो लोम सा तुन थोक कति तरोक थप उन ग्यो नियत लेन ला अग्याप रेन सादेप अरे लेंजोंग हान लेन दोब शोक थोबोनी मो सरे नन गिउजत अबुत रेम अतोम जुक्सोंग सा उन तारवत सा अल अथ्युन पोंग ओक थोम बुनिमो रेंजुंग लोनबु अछोक बोंगजुम सा थिदोक कविता सबकोटा नन अल दिल्ली का निम्बु बोंगजुम सा गिनथो का मिनोर लोनबु अछोक बोंगजुम एनसीबीसी सा थिदोक साध्वी निरंजन ज्योति देव अचुम्मत नोंगमो तुचुत का लोनबु अछोक सा रिमतुन तारवत उन वचिन देपतोंबु अरिंगपोंग का रिंगपेट मुनम अरिंग अरे पुमथो देप देप छोरेम अतोम जुकलंग नु लोनबु मिगित सोंगसा मिछोक गेजत रेम तारसिबु जुकापनु लियोथोबु थोंगोम पोंगुम साध्वी निरंजन ज्योति रेंजुंग सा इदेलत रिमलत उन हु अब्रेत असरलत सा ट्योंग ट्वेट लुंग चुंग का लेंजुंग का ब्रेंग तार बुकुसोंग रिप दम्रो पोंग सा अकुर मात्सेत ला सुंग नोंग मा मिनोर उन लेंजुंग बोंग जुम पोंग बेक लेन टॉप लोम न लोन बु अचोक सा तन का रिम तन रेम लुंग बुत सेत देप छो सा देप टूट पाल मा रेंजुंग जुंग सा सुतलन उन मिमोंग देप तम बोंग छी नन रेंजुंग लेंजुंग ओक्जेंग सा नाम खाबंग सम खिवा थोबु चमछत का सुरोंग सुतलन लिदोंग का ऑनलाइन फोटोग्राफी पोंगपित सा छिलो थोपे चंडिकमु सुतलुन उन मिमोंग देपतोम बोंगची सा थिदोक असित राय थोपे का गुलुन नुंग सा लिउ का निम्बुगम थोपे का गे फुंग दु बु सोंग का एर सोंग युक उन छिलो पोंग ला रितवंग मो करन हंगकिम राय नुन हनमु छिलो दुम गोंग प्रतिसा प्रधान उन उगिन गुरुंग नेथ्रोन बु उन समफ्रोन बुंगुन म हयु नन टुनथक खाबंग सम टुनथक कत्सा कति उन टुनथक कत टुनथक खाकत कोम सा छिलो ल दुप म थुपे का फोटोग्राफर सोंग छिलो दुप बु सोंग जिउ जुंग गेनपन सोंग उन कुक थो बु नुंग सोंग सा जुम छत निम बुगम ब्लुंग लवो छ सम न कुक्योक तेत देरादुन का चंद्रिक वम बु फुंगो फ्रोन बु कियो सब जूनियर कैडेट उन जूनियर मिनर कराटे गे फुंग खाकत यथेप तरोक का रेंजियोंग नन न्यत्तिका कॉम मेडल गेम जूनियर सब जूनियर नुमलेंग नाम कुक्योत तदो काता का यंग छेन तामंग उन सब जूनियर फ्लेंग नाम कति कथप अचोप फ्लीथेप फुंगो किलो तदो कुमाई कुमिति का प्रद्युम प्रधान नन लेंजुंग स तन का कत कत कॉम मेडल गेम अरे देवतम का रेंजियोंग कराटे डो बोंगजुम नन मेडल गेपुंग बुसोंग उन गुन रेंजुंग अछोक रेम पोंगपेट का अरिम अन्यत सतन का अग्याप ट्योंग टोट बी थो बु निमो अछोक अरे ब्लुंग लवो चा छ कति कथप चोंग रेंजुंग थी सिट निमो रेंजुंग जियुंग स मुवत उन जा चोंग रिम तोन बोंग छी नन हानमु नाम सम का लेंजुंग स थोंग अमक ग्यो छोक का अमन गुन थो बु सुतलन निमो अरे नन अतो

0: थांग नितो निशु चाजे ना 36.3 सांग मार्चा थेन ये दे डुबदे ने ठिलतेन लेला पे एनएमएचपी नेशनल मेंटल हेल्थ प्रोग्राम टेली मानास सिक्किम इंस्पायर्स जोंखाक नोसाम ठिलतेन लेरिम थांग लबदा एनजीओस गाकपा मिदे चु यांपु रुपति यामडेल वे बेचे गिफ्याति इन दिले HNFW लेला की मिमांग थामचे लो ची गीची लो रोराम नांशे थांग सेमसार डाकपा कांगाल मानप्याशे से शुबो इन। लुंगठेका गातुले थारिंगे नेसुल शुजो बो इन।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौँ र श्रोता अब सुन्नुहुनेछ नेपालीमा वार्ता।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले आफ्नो 12 वर्षको कार्यकाल पूरा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले विगत 12 वर्षमा विकास, सुशासन, डिजिटल रूपान्तरण तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उल्लेखनीय परिवर्तन अनुभव गरेको छ। सन् 2014 शुरू भएको यस यात्रामा सरकारले सबका साथ सबका विकास र आत्मनिर्भर भारत जस्ता अवधारणालाई केन्द्रमा राखेर विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरेको छ। मई 2014 जब नरेन्द्र मोदीले देशका प्रधानमन्त्रीको रूपमा शपथ लिए तब भारतीय राजनीति एक महत्वपूर्ण परिवर्तनको अवधिमा प्रवेश गरिरहेको थियो। आज 2026 मोदी सरकारले आफ्नो कार्यकाल केवल सत्ताको प्रयोगसम्म मात्र सीमित रहेन तर विभिन्न जनमैत्री योजनाहरू अनि तकनिकी हस्तक्षेपको माध्यमबाट देशको सम्पूर्ण परिदृश्य मौलिक रूपमा परिवर्तन गर्ने काम गरेको छ। मोदी सरकारले देशमा विभिन्न जनकल्याणकारी योजनाहरू लागू गरेर खुशी भर्ने काम गरेको छ। मोदी सरकारको सबैभन्दा ठूलो विशेषता ती योजनाहरूलाई मानिन्छ जसको सोझो प्रभाव आम मानिसको जीवनमा परेको छ, जसमा डिजिटल इण्डिया, जनधन योजना, उज्ज्वला योजना, आयुष्मान भारत, स्वच्छ भारत मिशन, जल जीवन मिशन, मुद्रा योजना, स्टार्टअप इण्डिया, पीएम आवास योजना, प्रधानमन्त्री किसान सम्मान निधि, मेक इन इण्डिया तथा पीएलआई, पीएम स्वनिधि योजनाहरू प्रमुख रहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले पछिल्लो 12 वर्षमा देशको आर्थिक, सामाजिक, प्राविधिक तथा अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा विभिन्न महत्वपूर्ण पाइलाहरू चालेको छ। वर्ष 2014 नरेन्द्र मोदीले देशको सरकारको बागडोर सम्हालेपछि विकास, सुशासन र आत्मनिर्भर भारतको अवधारणालाई केन्द्रमा राख्दै विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरिएका छन्। यस अवधिमा भएका उपलब्धिहरू र सुधारहरूले भारतलाई विश्वको प्रमुख अर्थतन्त्रहरूमध्ये एकका रूपमा स्थापित गर्न ठूलो योगदान पुर्याएको मानिन्छ। सरकारले पछिल्ला 12 वर्षमा देशको विकासका निम्ति विभिन्न योजना, सुधार र कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अवधिमा आर्थिक विकास, पूर्वाधार निर्माण, डिजिटल प्राविधि, स्वास्थ्य, शिक्षा तथा सामाजिक कल्याणका क्षेत्रमा उल्लेखनीय कार्यहरू भएका छन्। मोदी सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धि मध्ये एक डिजिटल भारत अभियान हो। यस अभियान अन्तर्गत सरकारी सेवाहरूलाई अनलाइन बनाउने, डिजिटल भुक्तानी प्रणालीलाई विस्तार गर्ने तथा इन्टरनेटको पहुँच बढाउने काम गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज देशले डिजिटल प्राविधिको क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। डिजिटल भारत अभियान मार्फत सरकारी सेवाहरूलाई अनलाइन प्रणालीसँग जोडिएको छ। डिजिटल भुक्तानी प्रणाली विशेष गरी यूपीआईको प्रयोगले आर्थिक कारोबारलाई छिटो, सुरक्षित र सहज बनाउनसितै कारोबारको स्वरूप नै परिवर्तन गरेको छ। आज भारत विश्वकै अग्रणी डिजिटल भुक्तानी गर्ने देशहरूमध्ये एक बनेको छ। यसले ग्रामीण तथा शहरी दुवै क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिसँग जोड्न मदत गरेको छ। यसरी नै पूर्वाधार विकास सरकारको अर्को प्रमुख प्राथमिकता रहेको छ। देशभर नयाँ एक्सप्रेस वे, राष्ट्रिय राजमार्ग, रेलवे मार्ग, मेट्रो सेवा तथा विमानस्थलहरूको निर्माण र विस्तार गरिएको छ। यातायात तथा संचारको पहुँच विस्तार भएसँगै व्यापार, पर्यटन र औद्योगिक गतिविधिहरूलाई पनि प्रोत्साहन मिलेको छ। ग्रामीण क्षेत्रमा सड़क र विद्युत सेवाको विस्तारले जनजीवनलाई सहज बनाएको छ। आर्थिक सुधारका क्षेत्रमा वस्तु तथा सेवा कर जीएसटी लागू गरिनु महत्वपूर्ण कदम मानिन्छ। यसले देशको कर प्रणालीलाई एकीकृत गर्ने प्रयास गरेको छ। मेक इन इण्डिया र आत्मनिर्भर भारत जस्ता अभियानहरू मार्फत स्वदेशी उत्पादन, लगानी तथा रोजगारीका अवसरहरू बढ़ाउने प्रयास गरिएको छ। भारत विश्वको तीव्र

0: गतिमा विकास भइरहेको अर्थतन्त्रमध्ये एक बन्न सफल बनेको छ। वर्ष 2014 शुरू गरिएको प्रधानमन्त्री जनधन योजनालाई देशको सबैभन्दा महत्वपूर्ण वित्तीय समावेशन योजनाहरूमध्ये एक मानिन्छ। यो पहलको माध्यमबाट लाखौं मानिसहरूका लागि शून्य शेष ब्याङ्क खाता खोलियो। यो योजनाको माध्यमबाट सरकारी कल्याणकारी कार्यक्रमका लागि आवंटित गरिने धनराशि सोझै मानिसहरूको ब्याङ्क खातामा पुग्न थालेको छ। COVID-19 महामारीका समय यो योजनाले महिलाहरू तथा गरीब परिवारसम्म वित्तीय सहायता पुर्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। यस्तै प्रकारले प्रधानमन्त्री उज्ज्वला योजनाले ग्रामीण महिलाहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउनमा ठूलो भूमिका निर्वाह गरेको छ। पहिला महिलाहरूले दाउरा र गोबरका डल्लाबाट निस्कने धुवाबीच खाना पकाउन बाध्य हुनुपर्थ्यो, तर अहिले मोदी सरकारको यो योजना अन्तर्गत निशुल्क एलपीजी कनेक्सन उपलब्ध गराइएको छ। यसबाट महिलाहरूको स्वास्थ्यमा सुधार हुनसितै घर घरमा स्वच्छता पनि बढ़ेको छ। यो योजना महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण बनेर अघि आएको छ। यसरी नै आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजनाहरूमध्ये एक हो। यो पहल अन्तर्गत गरीब परिवारलाई प्रति वर्ष 5 लाख रूपियाँसम्मको निशुल्क चिकित्सा उपचार प्राप्त हुन्छ। यो योजनाले लाखौं परिवारलाई ठूलो चिकित्सा खर्च र ऋणको जालबाट सफलतापूर्वक बचाएको छ। क्यान्सर, हृदय रोग र ठूलो शल्यक्रिया जस्तो गम्भीर बिमारको मामिलामा यो योजना गरीब परिवारका लागि ठूलो राहतको स्रोत साबित भएको छ। यस्तै प्रकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले लागू गरेको अर्को योजना स्वच्छ भारत मिशन हो। 2 अक्टोबर 2014 शुरू भएको स्वच्छ भारत मिशन अहिले स्वच्छता अभियानबाट विकसित भएर एक पूर्ण सामाजिक सुधार आन्दोलन बनेको छ। यो मिशन अन्तर्गत देशभरिमा लाखौं शौचालय निर्माण गरियो। यसले महिलाहरूको सुरक्षा र गरिमामा वृद्धि हुनसितै खुल्लामा शौचको समस्यामा उल्लेखनीय कमी आएको छ। अर्कोतर्फ जल जीवन मिशनद्वारा देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने प्रत्येक परिवारको घरमा स्वच्छ पेयजल उपलब्ध गराउने प्रधानमन्त्री मोदीको सपना साकार भएको देखिएको छ। वर्ष 2019 शुरू गरिएको जल जीवन मिशनको उद्देश्य गाउँमा पाइपको माध्यमबाट स्वच्छ पेयजल उपलब्ध गराउनु रहेको थियो। यो योजना अन्तर्गत लाखौं ग्रामीण परिवारलाई नलद्वारा पानी उपलब्ध गराइयो। यो योजनाद्वारा प्रत्येक घरमा नलद्वारा पिउने पानी आउन थालेपछि महिलाहरूको शारीरिक बोझ कम हुनसितै दूषित पानीबाट हुने जलजनित रोगमा पनि ह्रास आएको छ। यसरी नै मोदी सरकारले लघु व्यवसायहरूलाई सशक्त बनाउनका निम्ति शुरू गरेको मुद्रा योजनाले साना साना व्यापारी र युवाहरूलाई ठूलो राहत दिएको छ। प्रधानमन्त्री मुद्रा योजनाको माध्यमबाट साना व्यापारी र युवाहरूलाई कुनै ग्यारेन्टी बिनै ऋण उपलब्ध गराइन्छ। चियाको दोकान, बुटिक, मोबाइल रिपेयरिङको दोकान र अन्य लघु उद्यमहरूलाई यो पहलबाट धेरै ठूलो सहयोग प्राप्त भयो। यो योजनाले युवाहरूलाई नोकरी खोज्नेबाट नोकरी प्रदान गर्नेहरूमा परिवर्तन गर्नमा ठूलो सहयोग पुर्याएको छ। मोदी सरकारले देशका युवा युवतीलाई उद्यमशील बनाउने उद्देश्यमा वर्ष 2016 स्टार्टअप इण्डिया योजना शुरू गर्यो। यसले देशमा उद्यमितालाई एउटा नयाँ पहिचान दियो। यो योजना अन्तर्गत सरकारले कर छुट, सरल पञ्जीकरण प्रक्रिया र वित्तीय सहायता जस्तो उपाय लागू गर्यो। यो प्रयासहरूको माध्यमबाट आज भारत विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इको सिस्टम बनेर अघि आएको छ। देशका कृषकहरूलाई प्रत्यक्ष सहायता प्रदान गर्ने उद्देश्यमा मोदी सरकारले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको माध्यमबाट प्रतिवर्ष 6,000 रूपियाँको राशि सोझै कृषकको ब्याङ्क खातामा जमा गर्ने गर्छ। यो पहलले लघु किसानहरूलाई महत्वपूर्ण वित्तीय सहायता प्रदान गरेको छ। विगतका 12 वर्षमा अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रभाव र प्रतिष्ठा पनि उल्लेखनीय रूपमा बढ़ेको छ। विभिन्न विश्व शक्तिहरूसँग सम्बन्ध सुदृढ़ गर्नका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गरेर भारतले आफ्नो कूटनीतिक उपस्थितिलाई थप मजबूत बनाएको छ। विश्व मञ्चमा भारतको आवाज पहिलेभन्दा बढ़ी प्रभावशाली बनेको छ। समग्रमा मोदी सरकारको विगत 12 वर्षको कार्यकाल भारतको विकास, आधुनिकीकरण, डिजिटल क्रान्ति तथा विश्व मञ्चमा बढ़दो प्रभावको दृष्टिले महत्वपूर्ण कालखण्डका रूपमा स्मरण गरिन्छ। यस अवधिमा भएका उपलब्धि र चुनौतीहरूको मूल्याङ्कन भविष्यमा पनि राजनैतिक, आर्थिक तथा सामाजिक बहसको विषय रहनेछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: श्रोता भर्खरै सुन्दै हुनुहुन्थ्यो मोदी सरकारको विगत 12 वर्षको कार्यकाललाई फर्केर हेर्दा विषयमा एक नेपालीमा वार्ता। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घाको साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घडी अनुसार अहिलेको समय हो यहाँहरूका पत्रमा आधारित रमाइलो संगीत कार्यक्रम नेपाली अनुरोध संगीतको भने यस घडी नेपाली अनुरोध संगीत सुनिरहनुभएका सम्पूर्ण प्रिय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। श्रोता अब सुनौ यहाँहरूकै रोजाइका मिठा मिठा गीतहरू र कार्यक्रमलाई अगाडि बढाउँदै आजको पहिलो कोसेली लिएका छौँ कलाकार याङ्की यल्मुको स्वरमा सजिएको यस गीतलाई। अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ अर्जुन प्रधान रिन्जिङपुङबाट।

0: प्रस्तुत छन् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू अहिले वीरता पुरस्कार प्रदान गर्नुहुँदै नयाँ दिल्लीमा इण्डिया ब्लकको बैठक सम्पन्न। पश्चिम बंगालमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू। प्रधानमन्त्रीले दिनुभयो निकोल पसिनयानलाई जीतका निम्ति बधाई अनि देशमा काँचो तेल एलपीजी र प्राकृतिक ग्यासको आपूर्ति सामान्य रहेको मन्त्रालयको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू अहिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र पुलिस बल तथा केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गरिरहनु भएको छ। यी पुरस्कार राष्ट्रपति भवनमा आयोजित रक्षा अलंकरण समारोहमा प्रदान गरिँदैछ। लेफ्टिनेन्ट कमाण्डर सूरज पारासर, लेफ्टिनेन्ट कर्णल नीतिश भारती शुक्ला, मेजर आदित्य प्रताप सिंह, इन्स्पेक्टर लक्ष्मण केवट र रामेश दुर्गा देशमुखलाई शौर्य चक्रले सम्मानित गरियो। कार्यक्रममा उपराष्ट्रपति श्री पी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र अन्य केन्द्रीय मन्त्री तथा सशस्त्र बलका वरिष्ठ अधिकारीहरू उपस्थित रहेका छन्। नयाँ दिल्लीमा आज बसेको इण्डिया ब्लकको बैठकमा विभिन्न विपक्षी दलका नेताहरूले भाग लिए। यसमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, वरिष्ठ कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कंग्रेस अध्यक्ष ममता ब्यानर्जी, नेशनल कन्फरेन्सका वरिष्ठ नेता उमर अब्दुल्ला र राष्ट्रवादी कंग्रेस पार्टी एसपी नेता सुप्रिया सुले सामेल थिए। आम आदमी पार्टी र डीएमके पार्टी सहित केही विपक्षी दल भने बैठकबाट अलग रहे। श्री खड्गेले बैठकपछि संवाददातालाई बैठकमा 25 राजनीतिक दलहरूले भाग लिएको बताउँदै भन्नुभयो विभिन्न मुद्दामाथि चर्चा हुनका साथै सबैले आफ्ना विचार साझा गरे। श्री खड्गेले भन्नुभयो
1: सबैले 5 पॉइंट पे आज सहमति जताई है और इनके लिए इन मुद्दों पर हम डट के काम करेंगे, लड़ेंगे और आगे बढ़ेंगे।
0: कंग्रेस अध्यक्षले भन्नुभयो इण्डिया ब्लकका सबै दलको प्रत्येक 2 महिनामा बैठक गर्नमाथि सहमति भयो अनि आगामी बैठक अगस्तमा निर्धारित छ र यो बैठक तेलंगानाको हैदराबादमा हुनेछ। अर्कातिर भारतीय जनता पार्टीले बैठकमाथि प्रतिक्रिया दिँदै इण्डिया ब्लकको जनता बीच विश्वसनीयता कम भएको दावी गरेको छ। पार्टी प्रवक्ता सम्बित पात्राले नयाँ दिल्लीमा संवाददाताहरूलाई सम्बोधन गर्दै भन्नुभयो जनताले पहिलै विपक्षी गठबन्धनलाई अप्रभावी बनाइसकेका छन् अनि अब उनीहरू यस्ता बैठकको माध्यमबाट आफ्नो प्रासंगिकता पुनः प्राप्त गर्ने प्रयास गरिरहेका छन्। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशका 36 राज्य र केन्द्रशासित प्रदेशहरूमा सामेल भएको छ। यस योजना अन्तर्गत पात्र लाभार्थीहरूलाई माध्यमिक र तृतीयक स्तरका अस्पतालमा भर्ना हुनका लागि प्रति परिवार प्रति वर्ष 5,00,000 रूपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गरिन्छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण तथा पश्चिम बंगाल सरकारले राज्यमा योजनाको कार्यान्वयनका लागि आज नयाँ दिल्लीमा एउटा सम्झौता ज्ञापनमा हस्ताक्षर गर्यो। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर गरियो। पश्चिम बंगालमा आयुष्मान भारत योजनाको कार्यान्वयनबाट राज्यका लाखौं पात्र लाभार्थीहरूलाई स्वास्थ्य सम्बन्धी धेरै खर्चबाट वित्तीय सुरक्षा मिल्नेछ। यसबाट गुणस्तरीय र सुलभ स्वास्थ्य सेवासम्म पहुँच बढ़नका साथै राज्यको स्वास्थ्य सेवा तन्त्रलाई पनि मजबूती मिल्नेछ। यसबारे बोल्दै मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो
2: एनएचएम के अन्दर यस साल पश्चिम बंगाल सरकारको पूरा मदत गर्ने के लिए भारत सरकार आगे आया और 527 करोड़ उन्होंने पश्चिम बंगाल सरकार को ट्रांसफर भी कर दिया। ये डबल इंजन का सरकार कैसे चलता है इसका एक बड़ा उदाहरण है। हमारी इस साल आयुष्मान भारत का एग्रीमेंट आज हो गया, 1,43,00,000 फैमिली बेनिफिटेड होगा। जमीन में काम को किस तरीके से उतरना चाहिए मोदी जी का नेतृत्व में भारत सरकार एक सब काम कर रहा है।
0: प्रधानमंत्री नरेन्द्र मोदीले आज आर्मेनियाका प्रधानमन्त्री निकोल पसिनयानलाई संसदीय चुनावमा उहाँको सिभिल कन्ट्रेक्ट पार्टीको जीतमा बधाई दिनुभयो। प्रधानमन्त्री श्री मोदीले सोशल मीडिया सन्देशमा भन्नुभएको छ यो जीत आर्मेनियालाई जनताद्वारा आफ्ना नेता श्री निकोल पसिनयान र उहाँको विचारमाथि भरोसा र विश्वासलाई दर्शाउँदछ। प्रधानमन्त्रीले आफू भारत र आर्मेनिया बीच मित्रता र सहयोगको ऐतिहासिक तथा दरिलो सम्बन्धलाई अझ अघि बढ़ाउन प्रधानमन्त्री श्री पसिनयानसित मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ। यो आकाशवाणी हो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले भनेको छ, पश्चिम एशिया संघर्ष हुँदाहुँदै पनि देशमा काँचो तेल, एलपीजी र प्राकृतिक ग्यासको आपूर्ति पूर्ण रूपमा सामान्य रहेको छ। नयाँ दिल्लीमा आज अन्तर मन्त्रालय प्रेस वार्तामा मन्त्रालयका अपर सचिव प्रवीण खन्नोजाले भन्नुभयो,
3: Despite the ongoing situation in West Asia, supplies of crude oil, LPG and natural gas remain stable and we have adequate stocks of petrol, diesel and LPG which are available in the country. The domestic LPG production has been maximized. In fact, yesterday on the World LPG Day, our domestic refineries and fractionators, they produce 53 TMT per day. This is 60% more than the pre-crisis levels.
0: रसायन तथा उर्वरक मन्त्रालयकी अपर सचिव अर्पणा शर्माले भन्नुभयो, देशमा उर्वरकको भण्डार पनि पर्याप्त मात्रामा उपलब्ध छ। सुश्री शर्माले भन्नुभयो, यस वर्ष खरीफ सिजनका लागि कृषि तथा किसान कल्याण विभागले 380 लाख मेट्रिक टन भन्दा अधिक उर्वरकको आवश्यकताको अनुमान लगाएको छ। अहिलेसम्ममा किसानले लगभग 86 लाख मेट्रिक टन उर्वरक किनिसकेका छन्। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज देशभरि 100 औद्योगिक पार्कको विकासमा गति ल्याउन भव्य पोर्टलको शुभारम्भ गर्नुभयो। श्री गोयलले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भन्नुभयो, यो पोर्टलले आधुनिक औद्योगिक क्षेत्रको विकासमा सहयोग पुर्याउनेछ। उहाँले भन्नुभयो, यस अन्तर्गत सुगम सड़क, रेल र अन्य परिवहन सुविधा, बिजुली तथा पानीको व्यवस्था, डिजिटल प्रशासन, श्रमिकका लागि सुविधा र पर्यावरण अनुकूल विकासमाथि ध्यान दिइनेछ। केन्द्रीय मन्त्रीमण्डलले यस योजनालाई 33,660 करोड़ रूपियाँको बजेटका साथ स्वीकृति दिएको छ। भव्य योजना अन्तर्गत आगामी 6 वर्षमा देशमा 100 विश्वस्तरीय तथा निवेशका लागि तयार औद्योगिक पार्क विकसित गरिनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज चण्डीगढ़ स्थित हरियाणा विधानसभामा कमनवेल्थ संसदीय संगठन भारत क्षेत्र जोन 2 सम्मेलनको उद्घाटन गर्नुभयो। 3 दिवसीय सम्मेलनमा देशभरिका विधानसभा अध्यक्ष तथा विभिन्न राज्यका विधानसभा प्रतिनिधिले महत्वपूर्ण विषयमाथि चर्चा गर्नेछन्। यसमा विकसित भारत 2047 को निर्माणमा जनप्रतिनिधिहरूको भूमिका, कृत्रिम बुद्धिमत्ता एआई को उपयोग र लोकतान्त्रिक संस्थानलाई अधिक प्रभावी बनाउने जस्ता विषय समावेश छन्। सम्मेलनमा राज्यसभा उपसभापति हरिवंश पनि उपस्थित हुनुहुन्छ। यसबाहेक 13 जना विधानसभा अध्यक्ष, 4 जना उपाध्यक्ष र 7 जना सचिवले भाग लिइरहेछन्। यस कार्यक्रममा सिक्किम, दिल्ली, गोवा, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, महाराष्ट्र, पंजाब, राजस्थान, उत्तर प्रदेश र पश्चिम बंगाल सहित 12 वटा राज्य र केन्द्र शासित प्रदेशका प्रतिनिधि सामेल भएका छन्। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धु र मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्लीका अन्य मन्त्रीहरूको साथमा दिल्ली आपदा प्रबन्धन प्राधिकरण विषयमा समीक्षा बैठक गर्नुभयो। बैठकमा अवैध भवन विरूद्ध चलिरहेको अभियान, अग्नि सुरक्षा सम्बन्धी लाइसेन्सको दुरूपयोग र भविष्यको तयारीको व्यापक समीक्षा गरियो। बैठक अवधि दिल्लीको आपदा सम्बन्धी प्रणालीमा सुधार गर्नमाथि जोड़ दिइयो। बैठकमा अग्निशमन विभागको कार्यबललाई दरिलो बनाउन, विद्यमान रिक्ततालाई भर्न, पूरा अग्निवीरहरूको भर्तीमाथि विचार गर्ने सुझाव दिइयो। यसका साथै गत सप्ताह गठित अधिकारीहरूको टोलीलाई समयमा कार्यवाही सम्बन्धी रिपोर्ट एटीआर प्रस्तुत गर्ने निर्देश दिइएको छ। बैठकमा गर्मीसित सम्बन्धित आपदा प्रबन्धन उपाय र मनसूनको तयारीको स्थितिको पनि समीक्षा गरियो। आगामी वर्षको मौसममा बाढ़ीको अवस्थामा अतिरिक्त सावधानी, सख्त कार्यान्वयन र शून्य सहिष्णुताको दृष्टिकोण अपनाउन आह्वान गरिएको छ। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भएको छ। वर्ष 1936 आजकै दिन इण्डिया सेटेलाइट ब्रोडकास्टिङ सर्भिसलाई अल इण्डिया रेडियो नाम दिइएको थियो। यो दिवस देशको सांस्कृतिक, सूचना र प्रसारण इतिहासमा एउटा विशेष अवसरका रूपमा अंकित छ, जसबाट पीढ़ीहरूसम्म राष्ट्रको चेतनासित जोड़िने वाणीको अभ्युदय भयो। भारतले अफगानिस्तानलाई एकमात्र क्रिकेट टेस्ट खेलको तेस्रो दिन पारी र 300 रनले हरायो। न्यू चण्डीगढमा

मार्ने काममा निर्भर छन्। अत्यधिक माछा मार्ने कारणले गर्दा माछाको भण्डार घट्दा सम्पूर्ण तटीय समुदायहरूले गम्भीर आर्थिक कठिनाई पनि भोग्ने गर्छन्। यसको विपरीत उचित व्यवस्थापन जस्तै समुदाय नेतृत्व, समुद्री भण्डार र विज्ञान समर्थित माछा मार्ने सीमाले घटेको जनसङ्ख्यालाई पुनर्निर्माण गर्न प्रमाणित भएको छ। अन्तत समयसँगै ठूलो स्वास्थ्य र अधिक लाभदायक माछा समुदायहरू सृजना गर्दछ। प्रविधि र उपभोक्ताहरूको भूमिका जिम्मेवार माछा मार्ने आधुनिकीकरणमा नव प्रवर्तनले महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले दिगो माछा मार्ने मानवता र प्राकृतिक संसार बीचको महत्वपूर्ण सद्भाव प्रतिनिधित्व गर्दछ। विज्ञान सञ्चालित माछा मार्ने सीमाहरू अपनाएर विनाशकारी गियर हटाएर र जिम्मेवार माछा पालन व्यवस्थापनलाई समर्थन गरेर हामी जलीय पारिस्थितिक प्रणालीको जीवन्तता जोगाउन सक्छौं। यी अभ्यासहरूलाई अंगाल्दा एक महत्वपूर्ण खाद्य स्रोत सुरक्षित हुन्छ र आउने पुस्ताहरूको लागि तटीय समुदायहरूको आर्थिक जीविकोपार्जन अथवा लाइवलीहुडको रक्षा हुन्छ। श्रोताहरू, यस समय भएको छ एउटा गीतको। यो गीतपछि फेरि म उपस्थित हुने नै छु। सुन्नुहोस् यो गीत।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रममा। अब हामी कुरा गर्नेछौँ महासागर हाम्रो लागि किन आवश्यकता छ त। महासागरले वायुमण्डलमा रहेको अतिरिक्त ताप र कार्बन डाइअक्साइड शोष्ने काम गर्छ। यसले पृथ्वीको जीवन समर्थन प्रणालीको रूपमा काम गर्छन्। तिनीहरूले हाम्रो आधाभन्दा बढी अक्सिजन उत्पादन गर्छन् र अतिरिक्त ताप र कार्बन डाइअक्साइड अवशोषित गरेर विश्वव्यापी जलवायुलाई नियमन गर्छन्। यसबाहेक तिनीहरूले पानी चक्र चलाउँछन् जसले ताजा पिउने पानी प्रदान गर्दछ र अरबौं मानिसहरूलाई महत्वपूर्ण प्रोटिन र पोषण आपूर्ति गर्दछ। यसलाई ग्रहको फोक्सो पनि भनिन्छ किनकि यहाँ पाइने कतिपय सूक्ष्म समुद्री बिरुवाहरूले विश्वको 50% भन्दा बढी अक्सिजन उत्पादन गर्छन्। समुद्र संसारको सबैभन्दा ठूलो कार्बन सिङ्क हो जसले मानव निर्मित कार्बन उत्सर्जनको लगभग 25-30% अवशोषित गर्दछ। यसले जलवायु प्रणालीमा रहेको अतिरिक्त तापको 90% भन्दा बढी अवशोषित गर्दछ। समुद्री धाराहरू प्रयोग गरेर न्यानोपन र आर्द्रता वितरण गर्दछ जसले वर्षा नियन्त्रण गर्दछ। अत्यधिक तापक्रम रोक्छ र जमिनमा जीवनको कायम राख्छ। समुद्री पशु प्रोटिनको एक महत्वपूर्ण स्रोत हो जसले विश्वव्यापी रूपमा अरबौं मानिसहरूलाई खुवाउँछ। माछा र समुद्री खानाहरूको अतिरिक्तबाट प्राप्त हुने सामग्रीहरू प्रयोग गर्ने गर्छौँ जसमा पिनट बटरदेखि लिएर टुथपेस्ट र आइसक्रिमहरू समावेश छन्। विश्वव्यापी जलचक्र पूर्णतया समुद्रमा निर्भर गर्दछ। समुद्रको सतहबाट उत्पादन हुँदछ जो त्यसपछि वर्षा र हिउँको रूपमा जमिनमा खस्छ जसले गर्दा लगभग सबै स्थलीय बोट बिरुवाहरू र जनावरहरूको बाँच्नको लागि आवश्यक ताजा पानी प्रदान गर्दछ। सासाना ब्याक्टेरियादेखि जटिल कोरल र स्पोन्जसम्म फैलिएको समुद्री जैविक विविधता औषधिको लागि एक अप्रयुक्त सीमा हो। क्यान्सर र हृदय रोगसँग लड्न प्रयोग हुने धेरै औषधि उत्पादनहरू र जीवन बचाउने यौगिकहरू समुद्री जीवहरूबाट प्राप्त हुन्छन्। त्यसो भने के महासागर तपाईँको शरीरको लागि राम्रो हो त? हो, समुद्र हाम्रो लागि अविश्वसनीय रूपमा राम्रो हो। यसले हाम्रो शरीर, छाला र दिमागको लागि वैज्ञानिक रूपमा समर्थित फाइदाहरू प्रदान गर्दछ। कम तनाव र सुजनदेखि सुधारिएको निद्राको गुणस्तरसम्म फाइदा गराउँछ। तटीय वातावरण र दुर्घटनाग्रस्त छालाहरूको लयबद्ध आवाजले स्वाभाविक रूपमा कोर्टिसोल कम गर्छ र गहिरो शान्त अवस्थालाई ट्रिगर गर्छ। मनोवैज्ञानिकहरूले ध्यान दिन्छन् कि समुद्रको विशालतालाई हेर्दा विस्मय उत्पन्न हुन्छ जसले मानसिक स्वास्थ्य सुधार गर्दछ र संज्ञानात्मक पुनर्स्थापनालाई बढावा दिन्छ। अर्थपूर्ण जीवनको विज्ञान, छाला र शारीरिक स्वास्थ्य उपचार गुणहरू समुद्री पानी म्याग्नेसियम, क्याल्सियम र पोटासियम जस्ता मिनरल्सले भरिएको हुन्छ जसले सुजन कम गर्न र एक्जिमा जस्ता छालाको अवस्थालाई शान्त पार्न मद्दत गर्दछ। समुद्रमा पौडी खेल्दा वा तर्दा उछाल आउँछ जसले जोर्नीहरूबाट दबाव हटाउँछ र उत्कृष्ट कम प्रभाव पार्ने व्यायाम प्रदान गर्दछ। महासागर र जलवायु परिवर्तन। हाम्रो महासागर परिवर्तन हुँदैछ। ग्रहको 70% भाग पानीले ढाकिएको हुनाले समुद्रहरू विश्वव्यापी जलवायुको महत्वपूर्ण चालक हुन्। तैपनि मानव गतिविधिहरूबाट बढ्दो ग्रीन हाउस ग्यासहरूले हाम्रो आँखा अगाडि महासागरलाई परिवर्तन गरिरहेको छ। नासा र यसका साझेदारहरूमा थप पत्ता लगाउने अभियानमा छन्। ग्रीन हाउस ग्यासको बढ्दो कन्सन्ट्रेसनले हावा मात्र होइन समुद्रलाई पनि तातो बनाउँछ। अनुसन्धानले देखाउँछ कि विश्वव्यापी तापक्रम वृद्धिबाट उत्पन्न हुने अतिरिक्त तापको लगभग 90% समुद्रले शोषिरहेको छ। सन् 1955
मेजरमेन्ट सुरु भएदेखि समुद्रको तापक्रम निरन्तर बढ्दै गएको छ, जसले 2023 रेकर्ड तोडेको थियो। यो सबै थपिएको तापले गर्दा बारम्बार र तीव्र समुद्र ताप लहरहरू निम्त्याएको छ। हालैको अनुसन्धानले पत्ता लगाएको छ कि विगत 20 वर्षमा उष्णकटिबन्धीय महासागर हरियाली भएको छ। महासागरको रङले यसमा पाइने जीवनलाई प्रतिबिम्बित गर्दछ। श्रोताहरू, फेरि पनि यस समय भएको छ एउटा गीतको, सुन्नुहोस् यो गीत।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रममा। हामीले कुरा गरिरहेका थियौँ महासागर र जलवायु परिवर्तन, यस विषयलाई नै हामी जारी राख्नेछौँ। हालैको अनुसन्धानले समुद्रको ताप क्रम बढ्दै जानुलाई थप आधीबेरी द्रुत गतिमा तीव्र हुने प्रमुख कारकको रूपमा औल्याउँछ। ग्रीन हाउस ग्यासको मात्रा बढ्दै जाँदा कार्बन डाइअक्साइड र ताप दुवै समुद्रले सोच्छ। जब कार्बन डाइअक्साइड समुद्रमा घुम्छ, पानी बढी अम्लीय हुन्छ। यसले कोरल र केही अन्य समुद्री जीवहरूलाई शङ्खहरू उमार्न र आफूलाई सुरक्षित राख्न गाह्रो बनाउँछ। समुद्री बरफ पग्लिँदा समुद्रको सतहमा असर पार्दैन, तर यसले विश्वव्यापी तापक्रमलाई असर गर्छ। महासागरीय धाराहरू ग्रह वरिपरि तापको महत्वपूर्ण वाहक हुन्। ग्रीनल्यान्ड र एन्टार्क्टिक बरफका पाताहरू पग्लिँदै जाँदा महासागरमा बग्ने अतिरिक्त ताजा पानीले गहिरो महासागरीय धाराहरूलाई चलाउने तापक्रम र लवणताको सन्तुलनलाई बाधा पुर्याउन सक्छ। हिम नदीहरू पग्लिँदै जाँदा र महासागरको तापमान बढ्दै जाँदा नासाको उपग्रह मिसनहरूले ताप परिवहनमा हुने परिवर्तनहरूको लागि महासागरको निगरानी गरिरहेका छन्। महासागर र जलवायु एक अर्कासँग जोडिएका छन्, जसले पृथ्वीको प्राथमिक जीवन समर्थन प्रणाली बनाउँछ। ग्रहको लगभग 70% भाग ओगटेको महासागरले विशाल तापीय र रासायनिक बफरको रूपमा काम गर्दछ। यसले विशाल मात्रामा ताप र कार्बन अवशोषित गरेर मौसमी ढाँचाहरू चलाएर विश्वव्यापी जलवायुलाई नियमन गर्दछ। महासागरले पृथ्वीमा पुग्ने अधिकांश सौर्य विकिरण अवशोषित गर्दछ। विश्वव्यापी महासागर धाराहरू मार्फत यसले यो ताप र विश्वभर वितरण गर्दछ, तापक्रम स्थिर गर्दछ। महासागरबाट आँधीबेरी र जमिनमा पर्ने वर्षाको विशाल बहुमतको लागि ऊर्जा प्रदान गर्दछ। महासागरले पृथ्वीलाई विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा गम्भीर तत्काल प्रभावहरूबाट जोगाएको छ। यसले 90% भन्दा बढी अतिरिक्त वायुमण्डलीय तापलाई अवशोषित गर्दछ र मानव निर्मित कार्बन डाइअक्साइड उत्सर्जनको लगभग 25-30%सम्मलाई पासोमा पार्छ। असन्तुलित वायुमण्डलको गम्भीर प्रभाव अब ग्रीन हाउस ग्यास उत्सर्जनले वायुमण्डलीय ब्ल्याङ्केटलाई बाक्लो बनाउँछ, कम ताप अतिरिक्तमा बाहिर निस्कन्छ। यो जलवायु असन्तुलनले विश्वव्यापी अवरोधहरूको एक क्यास्केडिङ श्रृङ्खलाहरू सुरु गर्छ।

अत्यधिक तापक्रम स्पाइकहरू धेरै पटक हुन्छन् र लामो समयसम्म रहन्छन्। अनुकूलनको लागि प्राकृतिक वातावरण धेरै छिटो परिवर्तन हुँदा बोट बिरुवा र जनावरहरूले विस्थापन वा लोपको सामना गर्छन्। बदलिएको वर्षाको ढाँचा र अप्रत्याशित मनसुनले विश्वव्यापी बाली उत्पादकतालाई प्रत्यक्ष रूपमा कम गर्छ र खाद्य सुरक्षालाई खतरामा पार्छ। बढ्दो गर्मी र डरलाग्दा रोग बोक्ने किराहरूको भौगोलिक दायरा विस्तार गर्दछ, जसले गर्दा वेक्टर बोर्न रोगहरूको फैलावट तीव्र हुन्छ। यी सब कुरामा युवाहरूको कस्तो भूमिका छ त? युवाहरूमा दैनिक कार्यहरू, वकालत र करियर छनौटहरू मार्फत हाम्रा महासागरहरूलाई जोग्याउन अपार शक्ति हुन्छ। स्थानीय समुद्र तट र नदी सफाईमा सामेल हुन सक्छौ। घरको नाली र जलमार्गहरूबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सकिन्छ। समुद्री फोहोर घटाउन प्रतिबद्ध कम्पनीहरूबाट पर्यावरण सचेत ब्रान्डहरूलाई समर्थन गर्न सकिन्छ। निष्कर्षमा, हाम्रा महासागरहरूको स्वास्थ्य र हाम्रो विश्वव्यापी जलवायुको स्थिरता अविभाज्य रूपमा जोडिएका छन्। महासागरले हाम्रो ग्रहको प्राथमिक जीवन समर्थन प्रणालीको रूपमा काम गर्दछ। 90% भन्दा बढी अतिरिक्त वायुमण्डलीय ताप मानव उत्पन्न कार्बन उत्सर्जनको लगभग 1/4 अवशोषित गर्दछ। यद्यपि यो बफर प्रणाली आफ्नो विच्छेदन बिन्दुमा पुग्दैछ, महासागरको तापक्रम अम्लीकरण र डिअक्सिजनेसनले समुद्री पारिस्थितिक प्रणालीलाई नाटकीय रूपमा परिवर्तन गरिरहेको छ, जैविक विविधतालाई नष्ट गरिरहेको छ र विश्वव्यापी रूपमा गम्भीर मौसमी ढाँचाहरू ट्रिगर गरिरहेको छ। समुद्रको संरक्षण अब केवल वातावरणीय मुद्दा मात्र रहेन, यो जलवायु न्यूनीकरणको एक महत्वपूर्ण घटक हो। सन्तुलन पुनर्स्थापित गर्न हामीले स्थानीयकृत संरक्षण भन्दा बाहिर जानुपर्छ र व्यापक विश्वव्यापी रणनीतिहरू अप्नाउनुपर्छ। यसमा विशाल समुद्री संरक्षित क्षेत्रहरू स्थापना गर्ने, दिगो निलो अर्थतन्त्रमा संक्रमण गर्ने र जमिनमा ग्रीन हाउस ग्यास उत्सर्जनलाई नाटकीय रूपमा घटाउने समावेश छ। अन्तत हाम्रा महासागरहरू बचाउनु भनेको समुद्री जीवनको संरक्षण गर्ने मात्र होइन, यो मानवताको भविष्य सुरक्षित गर्ने र आउने पुस्ताहरूको लागि बसोबास योग्य ग्रह सुनिश्चित गर्ने बारे हो। निलो समुद्रको संरक्षण गरौं, हरियाली प्रकृतिको रक्षा गरौं। धन्यवाद श्रोताहरू, आजलाई यतिमै राख्दै फेरि अर्को यस्तै महत्वपूर्ण विषयलाई लिएर म उपस्थित हुने नै छु। अहिलेलाई भने मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: श्रोता सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 MHz तथा न्यूज अन एआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोत अब आउनुहोस् कार्यक्रममा सुनौ कलाकार आदनान समीको स्वरमा सजिएका केही मिठा गीतहरू।

0: हवस्त श्रोता, कलाकार अदनान जमिनको स्वरमा सजिएका यिनै गीतहरूको साथमा आजको लागि हिन्दी गीतको निर्धारित समय यही पूरा हुन्छ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेको छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज तथा न्यूज अन एआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता, अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रममा, परवीन सुल्तानद्वारा खयाल।

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलो हर्जको तरंगमा हामी आकाशवाणी कान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआर मार्फत पनि हामीहरूलाई सुनिरहनु भएको छ। समय यसबेला रात्रिको ठिक 10 बजिसकेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मका गीतहरू। श्रोता आउनुहोस्, यो पहिलो गीत जगजित सिंहको स्वरमा सजिएको फिल्म तुम्बिनबाट सुनौं।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनिरहेको छौं कलाकार सोनु निगम र अलका याग्निक कुशर्मा सजिएको यो गीत फिल्म कुछ तो हेबाट निकालिएको छ। त आउनु सुनौ यो अघिल्लो प्रस्तुति।

हिन्दी फिल्म कार्यक्रमलाई सुनेर बस्नुहुने तमाम श्रोताहरू माझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार कुमार सानु र अल्का याग्निकको आवाजमा लिएर आइरहेको छौँ र प्रस्तुत छ यो अन्तिम प्रस्तुति।

हवस् त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी गीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौँ। समय स्टुडियोको घडी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यहीँ समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशनको अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौँ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय।